सम्पूर्ण पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तिजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आयोजक दिदी बहिनी मीडिया हाउस स्टार एटी इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ समय 2084 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपराह चार बजेसम्म सम्पर्क नम्बर 98573301।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरिकै साथ प्रसारण भइरहेको साझा खबरमा साझा खबर सीआईएन खबर .com, सीआईएनको फेसबुक तथा

0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई सरकारको आग्रह, तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक।
1: रसुवा बाढ़ीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन, बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: ढुञ्चेमा अलपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालन, रसुवा फेरि सड़क सञ्जालमा जोडियो।
1: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा, G20 इरानमाथि दबाव बढ़ाउने तयारीमा अमेरिका, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
0: र रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलियाद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा, ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ़न सक्ने जोखिमको प्रसंग।
1: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालमा ढिस्को खसेकाले जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिम कम भए पनि खोला किनारमा नजान बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनसँग बताउनुभयो।
3: हिजो बेलुकी करिब 8 बजे पछाडि हामीलाई जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय रसुवाको संचार कक्षबाट प्रहरीले एउटा खबर गर्नुभयो कि ताल केही हदसम्म फुटेको हुन सक्ने, बाढ़ी बढ़ेको कारणले त्यस्तो सूचना छ चीनतर्फबाट भन्नुभयो। हामीले पनि त्यो ताल फुटेको पनि हुन सक्छ रातिको समयमा, त्यो पूरा कन्फर्म गर्न त सकिएन, तर पनि हामीले एउटा सूचना जारी गर्यौं कि बाढ़ी बढ़ेको कारणले सतर्कता अपनाऊ भनेर। तर अहिलेसम्मको स्थितिमा ताल फुटेको जस्तो देखिएको चाहिँ छैन, केही खोलिएको हुन सक्छ, बाढ़ी केही बढ़ेर मात्रै आएको जस्तो देखिएको छ। र अब हामी नियमित सम्पर्कमा छौं, तर एउटा कुरा के हो भने त्यो ताल फुटेमा नै पनि अब केही खोलिसकेको जस्तो देखिएका कारणले पनि अब थप ठूलो जोखिम, अस्तिभन्दा ठूलो जोखिम चाहिँ निम्ति नै देखिँदैन। तर पनि हाम्रो उद्धार कार्यमा खटिराख्नुभएका जति पनि सुरक्षाकर्मी, समाजका मान्छेहरू बाढ़ी प्रभावित क्षेत्रमै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ त्यसले के प्रभाव पार्न सक्छ र सर्वसाधारणको लागि चाहिँ हामीले स्पष्ट अनुरोध, अपील के गरिरहेका छौं भने जो अस्तिको बाढ़ी, जुन 10 गतेको बाढ़ीले प्रभाव पारेको क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा स्थायी शिविरहरूमा हुनुहुन्छ, उहाँहरू चाहिँ त्यहाँ सुरक्षित नै रहन सक्नुहुन्छ, त्योभन्दा ठूलो बाढ़ी आउने अवस्था होइन। त्यस कारणले फेरि पनि आफ्नो घर अथवा आफ्नो केही सम्पत्ति अस्तिको खोजीमा त्यो विषम परिस्थितिमा पुनः नदीको छेउछाउ नजानु हुनका लागि चाहिँ हाम्रो अनुरोध छ, अपील छ।
0: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म विभिन्न जिल्लाबाट 579 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकायका कर्मचारी समेत रहेका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरी का 28, नेपाली सेनाका 45 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 15 जना र अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। सम्पर्कविहीनको विवरणमा रसुवाबाट 161 जना, नुवाकोटका 1 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 जना र मकवानपुरका 66 जना रहेका छन्। त्यसै गरी सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 रहेको प्राधिकरणले जनाएको छ। विदेशमा बसोबास गर्ने तर नेपाल घुम्न आएका 126 जना नेपाली समेत

0: सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। लाङताङ राष्ट्रिय निकुञ्जका तीनजना सम्पर्कविहीन छन् भने भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ भने सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। सरकारले विपदका घटनापछि बेपत्ता भएका आफ्ना आफन्तको जानकारी लिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह समेत गरेका छ। विपदका कारण विभिन्न स्थानमा नागरिकहरू बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तजनमा आफ्नो मान्छेको अवस्थाबारे जानकारी लिन चासो बढ़िरहेका बेला सरकारले आधिकारिक विवरणका लागि प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरेको हो। विपदका कारण सम्पर्कविहीन भएका व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार तथा खोजी कार्य समेत जारी रहने भएकाले प्रारम्भिक विवरणमा नाम नदेखिए पनि त्यसलाई अन्तिम अवस्था नमान्न सम्बन्धित परिवारलाई आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: सम्पर्कविहीन भएका नागरिकहरूको, उपचाररत व्यक्तिहरूको, हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौं, अपडेट गर्दै जान्छौं। अझै हेर्नको लागि पनि अनुरोध गरे।
2: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका सुरक्षाकर्मीहरू, रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाएको बताउनु भएको छ भने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा, घट्टे खोला र टिमुरे गोसाईकुण्ड 5 को साप्रोवेशी, आमा छोदिङमो 1 को हाकुवेशी तथा उत्तर गया 4 को पैरेवेशी र वड़ा नम्बर 5 को बेत्रावती बजार लगायतका क्षेत्रमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको बताउनुभयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहित खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली पनि खटाइएको छ र हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा लिइसकेको पनि जनाइएको छ। यता बाढ़ीका कारण रसुवागढ़ीदेखि नुवाकोटको त्रिशुली बट्टारसम्मको करिब 80 देखि 81 किलोमिटर सड़क खण्डमा ठूलो क्षति पुगेपछि स्थलमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पासाङ लामु राजमार्ग अवरूद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। सड़क मार्ग अवरूद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ। हिजो साँझसम्म टिमुरे, स्याप्रोवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट 119 जना विदेशी नागरिक सहित करिब 700 जनाको उद्धार गरिएको जनाइएको हो।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न शुरू गरिएको छ। 10 गते आएको बाढ़ीले सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएपछि धुन्चेमा ठूलो संख्यामा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। प्रदेश सरकारका अनुसार धुन्चेबाट यात्रुलाई मोटर मार्फत महावीरसम्म ल्याइनेछ। महावीरबाट करिब 1 घण्टा पैदल हिँडेर चौगटी पुग्ने र त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका यात्रुलाई उद्धार अघि खानाको व्यवस्था समेत गरिएको छ। उहाँका अनुसार धुन्चे तथा चौगटीमा यात्रुका लागि प्रदेश सरकारले नै निशुल्क खानाको व्यवस्था गरेको छ। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध मध्य पहाड़ी लोकमार्गको मरमत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। लोकमार्ग सञ्चालनमा आए रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका नागरिकले काठमाडौँ आवत जावतका लागि वैकल्पिक सड़क प्रयोग गर्न सक्ने प्रदेश सरकारको भनाई छ। यसैबीच काठमाडौँ उपत्यकाको प्रमुख लाइफ लाइन मानिने पृथ्वी राजमार्ग हिजो साँझदेखि सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी, बागे र गलौदी क्षेत्रमा जमेको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। हिजो साँझ बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फ सञ्चालनमा आएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनसँग बताउनुभयो।
3: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छौँ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेछ, अब एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दूषित पानीबाट हुन सक्ने रोगबाट जोगिन सर्वसाधारणले के सावधानी अपनाउनु पर्छ?
4: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
0: बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा गास्न बास भग्नावशेषमा आफन्तको लास शीर्षकमा विमल खतिवड़ा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ। अगिटार, बेत्रावती, भैंसे र धुम्चेका प्रभावित क्षेत्रमा राहत पुग्न सकेको छैन। घर बस्तीमा पुरिएका शवको व्यवस्थापन नहुँदा दुर्गन्ध आउन थालेकाले स्वास्थ्य समस्याको जोखिम थपिएको छ। घरहरू भग्नावशेषमा परिणत भएका छन्। ती घर पुननिर्माण गर्न सकिने अवस्थामा छैनन्। तीन जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकको अर्को खबर छ भने भित्रपृष्ठमा जलविद्युत आयोजनामा छैन क्षतिको लेखाजोखा, 934 कर्मचारी अझै सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। 11 जलविद्युत आयोजनामा कासरूङमा फसेकाको उद्धारमा दलदले हिलोले समस्या निम्ताएको सीमा तामाङले लेख्नु भएको खबरमा उल्लेख छ। बैंकका 35 कर्मचारी सम्पर्कविहीन, भौतिक क्षतिको विवरण संकलन गरिँदै शीर्षकको अर्को खबर छ भने राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ शीर्षकको अर्को खबर छ। भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको छ। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तेस्रो दिन पनि उद्धारकै पर्खाई, भोटेकोशी बाढ़ीले बगाएका मध्ये शुक्रबार रातिसम्म 579 शव फेला, 1924 सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क छ भने तीन दिनमा 4,451 उद्धार भएको छ। तर जोखिमपूर्ण क्षेत्रमा फसेकाहरू अझै पनि भोक भोकै उद्धारको पर्खाईमा शीर्षकमा खबर प्रकाशित छ। आफन्तमा बेपत्ता भएका परिवारको छटपटी, न आँसु थामिए न आशा मरेको छ शीर्षकको अर्को खबर पनि छ। त्यस्तै तीन दिनपछि आंशिक खुल्यो मुगलिन, नारायणघाट नागढुङ्गा सड़क शीर्षकको खबर छ भने भित्रपृष्ठमा 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता शीर्षकको पनि खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकको खबर छ। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा पवित्र सुनारले खबर लेख्नु भएको छ। सिन्धुपाल्चोक चौतराकी सुनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्नुहुन्थ्यो। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्ययारो मुखमा पढ्नुहुन्थ्यो। प्रहरले माइकिङबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्नुहुन्थ्यो। विवरण पनि आफन्तको नाम नपरेपछि अध्ययारो मुख बनाएर बेन्चमा फेरि बस्नुहुन्थ्यो। खेतीदेखि पशुधनसम्म क्षति, नदी किनारका बस्तीमा सधैँ त्रास, 20 मिनट अघि चेतावनी, क्षणभरमै विनाश शीर्षकका खबरहरू पनि पहिलो पृष्ठमा प्रकाशित छन्।
0: आजको गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा पूर्व सूचनाले जोगियो धेरैको जीवन शीर्षकमा ईश्वर चन्द्र झाले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी एक नम्बर गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले एउटा नम्बर एक र चारका सयौं जनाले ज्यान जोगाउन पाएको खबरमा उल्लेख रहेको छ। यस्तै हिउँ चोइटिएर हिमबाडी शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। लाङटाङ लिरूङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाडी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्वीरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेन्दे खोलाबाट भोटे कोशी हुँदै विनाशकारी हिमबाडी नेपाल प्रवेश गरेको ठहर गर्नु भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रीको एक महिनाको तलब उद्धार कोष शीर्षकमा खबर छ भनेदेखि प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्दै बाढ़ी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी शव दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव शीर्षकमा अर्को खबर छ। ड्राई आइस अर्थात सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका शवलाई सुरक्षित राख्न समस्या भएको छ। बढ़दो गर्मी तथा घाम पानीका कारण शव छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको खबरमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनु भएको छ। बाढ़ीबाट पत्रकार तथा संचार माध्यम प्रभावित शीर्षक अर्को खबर रहेको छ भने नारायणी नदी किनारमा जान रोक शीर्षकमा अर्को खबर समेत रहेको छ। रसुवामाथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्र बसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बुधबार ताल फुटेर महाविपत्ति आएर जनधनको क्षति भएपछि फेरि पनि ताल फुट्ने सूचना आए लगत्तै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो। बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर समेत छापिएको छ। दोलखाका 54 जना सम्पर्कविहीन, त्यस्तै दोलखा शहरमा दर्जनौ मठ मन्दिर शीर्षकमा अर्को खबर समेत रहेको छ। अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा नेपालमा विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ शीर्षकमा राधा खनालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। भोटेकोशी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपन्थीमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना, स्वास्थ्य टोली र टनेल रेस्क्यू टीम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार, राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेको खबरमा उल्लेख रहेको छ। फोटो बोकेर काठमाण्डुका अस्पताल भौतारिँदै आफन्तहरू शीर्षकमा अर्को खबर छ। पालुङ टारका मात्रै 30 जना बेपत्ता रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सबगृहको क्षमता भन्दा धेरै छ, पहिचान गर्न कठिन शीर्षकमा भित्री पृष्ठमा खबर छ। यो खबर सागर घलेले काठमाण्डुबाट लेख्नु भएको हो। भदौ 10 गते रसुवामा आएको बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढ़ीमा परेर सयौंको ज्यान गएको छ भने हजारौं घाइते तथा सम्पर्कविहीन छन्। बाढ़ीले बगाएका शव विभिन्न क्षेत्रमा छरिएर भेटिन थालेपछि तिनको पहिचान र व्यवस्थापनमा समेत चुनौती थपिएको खबरमा उल्लेख छ। उद्धारमा 15,000 बढ़ी सुरक्षाकर्मी परिचालन शीर्षकमा अर्को खबर रहेको छ भने 13 जलविद्युतका 936 कर्मचारी प्राविधिक सम्पर्क विहीन शीर्षकमा किरण अधिकारीले काठमाडौँबाट लेख्नु भएको खबर छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न 13 जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको र सोही घटनामा 936 कर्मचारी प्राविधिक सम्पर्क विहीन रहेको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षयरोग अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र हिजो स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक संक्रामक रोग टीबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको हो। यो केन्द्र बेजिङ स्थित चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्रीले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाव दिनुहुने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। G20 का अर्थमन्त्री र केन्द्रीय बैंकका गवर्नर आगामी सोमबार र मंगलबार उत्तरी क्यालिफोर्नियाको एसएभीएलमा भेला हुनुहुने बताइएको छ। यस वर्षको पहिलो प्रमुख मन्त्रीपरिषद बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने G20 नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्ने बताइएको छ। यता नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रूसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकायका निर्देशकले यसै साता रूसको मस्को भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले रूसलाई यस्तो चेतावनी दिनुभएको हो।
0: साझा खबरमा अब खेल खबर। विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पुरानो प्रतियोगिता मध्ये एक सवल ज्ञान कार्निभलको 32 संस्करण पर्सीदेखि शुरू हुने भएको छ। ज्ञान कार्निभल सन 1994 शुरू भएको हो। कार्निभल अन्तर्गत बोइज गर्ल्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञान उदय बाल बाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याङथुम्बाले जानकारी दिनुभयो। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिप मर्कोटलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। र रसुवाबाट शुरू भएको विनाशकारी बाढ़ीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। बोर्डले सामाजिक सञ्जाल मार्फत नेपाल र बाढ़ीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपतकालीन राहत अभियानमा सहयोग गर्न अपील पनि गरेको छ। उक्त अभियान मार्फत प्रभावित बालबालिकालाई जीवन रक्षक स्वास्थ्य सेवा पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदैछ।
2: बाढ़ीपछि सफा देखिने पानीमै पनि संक्रमणको जोखिम, बच्ने उपाय के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब खानेपानीका मुहान दूषित हुन सक्ने सम्भावनाको प्रसंग। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी तथा खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाइ छ। यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
4: जुन यो बाढीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएको छ। विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौँ भने अहिले चाहिँ पोस्ट फ्लड बाढी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढी छ त्यो चाहिँ एकदमै ठूलो बाढी थियो त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खाने पानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनु भएको छ उहाँहरूको धनजन त गयो गयो।
2: जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन् त्योबाट बस्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकिला?
4: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ। जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा। त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन। सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौं उहाँहरूले जुन भोग्नु भयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खानेपानीको नै हो। सो खानेपानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
2: वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: ताल बनेको क्षेत्रमा डिस्को खसेको हुँदा पानीको बहाव बढ़न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह। तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक, बाढ़ी प्रभावितको उद्धारका लागि 3 समन्वयको अभाव।
2: रसुवाबाड़ीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन। बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: दुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
2: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा। G20 इरानमाथि दबाव बढ़ाउने अमेरिकी तयारी, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
0: र रविन्द्र ढाँट रोड टू UFCको फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलिया क्रिकेटद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी नयाँ पत्रिकामा प्रकाशित कार्टुन लिएका छौं। यो अलि अगाडिको कार्टुन हो, समय सान्दर्भिक नभए पनि आजको साझा खबरमा प्रसारण गर्दैछौ। खासमा यो कार्टुन काँग्रेसका सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएपछिको र्याली र त्यो उत्सवलाई व्यङ्ग्य गर्न खोजिएको छ। उहाँ सड़कमा गाड़ीको माथि रूपटपबाट बाहिर टाउको निकालेर हात हल्लाउँदै सड़कबाट पार गर्दै पार्टी कार्यालय पुग्नु भएको प्रसंगलाई यहाँ देखाउन खोजिएको छ। र यतातिर पूर्व राजा जस्ता देखिने एकजना व्यक्ति टुसुक्क बस्नुभएको छ र अगाडि टेलिभिजनमा देउबा जस्ता देखिने व्यक्तिले हात हल्लाउँदै गाड़ीमा गइरहेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिए, सकिन।
0: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज सातौं भाग। आजको भागमा हामी लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर डट कम, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्र होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूले समानता, सम्मान र सहकार्यको संस्कारलाई विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ।
0: 21औं शताब्दीमा पनि कतिपय ठाउँमा महिला पुरूषमाथि विभेद यथावत रहेको देखिन्छ। छोरीलाई गर्ने व्यवहार र छोरामाथि निर्भर पारिवारिक संरचनाले पनि समाज कस्तो छ भन्ने प्रश्न हुन्छ। लैंगिक समानता कायम गर्न पुरूष र युवाको सकारात्मक भूमिका महत्वपूर्ण हुन्छ। पुरूषले महिलालाई समान अवसर, सम्मान र निर्णय प्रक्रियामा सहभागिता दिनुपर्छ भने युवाले विभेद, हिंसा र असमानताको विरोध गर्दै समानताको सन्देश फैलाउन सक्छन्। दाइजो, बालविवाह, छौपड़ी, लैंगिक हिंसा जस्ता हानिकारक परम्पराले समाजमा असमानता बढ़ाउँदै गएको छ भने त्यसैले यस्ता अभ्यासको अन्त्य आवश्यक देखिएको छ। 2062-63 जनआन्दोलनपछि नेपालमा समावेशी महिला अधिकार, समान सहभागिता र सामाजिक न्यायका विषयमा महत्वपूर्ण परिवर्तन भएका छन्। यद्यपि कानूनी र सामाजिक सुधारसँगै व्यवहारमा पनि समानता स्थापित गर्न निरन्तर प्रयास नभएको भने होइन।
1: आज हामी त्यही समावेशिताको कुरा गर्छौं, छोरा र छोरीमाथि हुने विभेदमा कुरा गर्छौं। के परिवार अनि समाजमा दुई सन्तानमाथि गरिने विभेदको अन्त्य छैन? छ भने कसरी? कार्यक्रमको शुरूमा सिन्धुपाल्चोकको 10 नम्बर वडा सिम्लेमा 5,000 बाट श्रीमान श्रीमतीले शुरू गरेको व्यवसाय आज 5 करोड़को लगानी बन्न सफल भएको कथा प्रस्तुत गर्दछौ।
0: श्रीमान श्रीमती बीच मिलेर समान काम गरे के हुँदैन? व्यवसायमा लागेका श्रीमान श्रीमतीले सफलता पाउन के गर्ने? एकअर्काको सहारा कसरी बन्न सकिन्छ? यी सबै विषयमा आज हामीले पाथिभरा होटलका संचालक सुनिता गिरी र उहाँका श्रीमान चित्रराज गिरीसँग कुराकानी गरेका छौं।
2: यो हामीले शुरू शुरूमा गर्दाखेरि चाहिँ सानो एउटा लोकल कुखुराबाट शुरू गरेका थियौं, एउटा लोकल कुखुराबाट पकाउन शुरू गरेका थियौं। अब अहिले लगभग मैले 83 वटासम्म एकै पटक कुखुरा एकै दिनमा 83 वटासम्म लोकल कुखुराहरू बनाएर ग्राहकहरूलाई चाहिँ खुसी दिन सफल भयौं। हामी बाँसको 3 वटा कोठाको टहरा बनाएर सुरुवात गरेर यहाँ आइपुगिन्छ भन्ने कल्पना पनि गरेका थिएनौ।
3: मेरो बुढा नै एक्सिडेन्ट हुनुभएको थियो, कोही बोल्दैन थियो। अहिले त मैले गाडी चढेर आफै गाडी चलाउँछु, ड्राइभ गर्छु। म गाउँ जाँदा सबैले नमस्ते गर्छन् मलाई, होइन? त्यति बेला मलाई त थुक्थ्यो कति मान्छेले, बिजोग यसको भनेर। त्यस्तो चाहिँ मेरो प्रत्यक्ष मैले देखाएको छु मलाई थुकेको एक दुईजना आर्मी मान्छेले, अहिले गाउँमै हुन्छ उहाँहरू। तर मैले चाहिँ यही ठाउँमा म सङ्घर्ष गरेर म यही ठाउँमा चाहिँ यिनीहरूको लागि देखाउँदै छोड्छु जस्तो लाग्थ्यो। अहिले मलाई साँच्चै नै मलाई नरमाइलो लाग्छ क्या त्यो क्षण सम्झिँदा।
4: त्यो क्षण छैन नि त,
3: अहिले कामै देख्दाखेरि सबैले नमस्ते गर्नुहुन्छ मसँगै, सबै साथी अहिले त। त्यति बेला चाहिँ त्यस्तो दिक्क लाग्थ्यो। म बिहान 5 बजी उठ्थे कहिले काहीँ, अब 2-3 बजी सुतेको मान्छे, 2-3 बजी मात्रै सुते मैले। एउटा छाप्रो थियो मेरो सानो, अब मेरो बुढो बिरामी हुन्थ्यो, एक्सिडेन्ट भएको थियो।
2: अब अहिले गर्दै गर्दा मान्छेलाई चाहिँ धैर्यता गर्दै गएर त्यसलाई चाहिँ निरन्तर गरिराख्दाखेरि चाहिँ सफल हुँदो रहेछ भन्ने कुरा चाहिँ स्वयं म आफै एउटा उदाहरण हो।
4: त्यस्तो अवस्थामा पनि मैले केही गर्नुपर्छ भनेर
3: मैले कहिले हिम्मतै हारिन के। अब एक घन्टा सुतेपछि त मलाई कस्तो गरौँ गरौँ लाग्थ्यो, जुरुक्क उठेर काम गरिहाल्थेँ। मेरो सानै छोरी थिए, उसलाई चाहिँ मैले कोठाभित्र थुनेको थुने 24 घन्टा, किनकि बाहिर रोड थियो, कोठाभित्र थुनेको थुनेकै गर्थेँ। धेरै छ सङ्घर्षको कथा। अहिले जे होस् त मान्छे विदेश विदेश हुन्छ नि, नेपालमा दुःख गरौँ भने नेपालमा जति राम्रो कहीँ पनि छैन। अहिले 16 वर्षको अवधिमा मैले 5-7 जना स्टाफ राखेको छु, काठमाडौँमा घर बनाएको छु,
4: गाडी किनिसक्नु भयो,
3: गाडी किनिसकेँ, तराईमा पनि जग्गा किनेको छु मैले, 45
4: होटलकै कमाइले,
3: ए होटलकै केही छैन अरू हाम्रो आमदानी।
4: त्यो चाहिँ त्यही मेहनतै गर्नु पर्यो,
3: मेहनत चाहिँ एउटा मात्रै काम गर्नु पर्यो, त्यसलाई धेरै मेहनत गर्नु पर्यो क्या।
4: पटक पटक बिचमा त सुन्नेमा झर्यो, चोरी भयो, भूकम्प,
3: मेरो दादा लागेको थियो एकचोटि, त्यति बेला चाहिँ मलाई पनि नबस्नु जस्तो लाग्यो,
4: केले सुरु गर्नु मन लाग्यो
3: फेरि। अनि छोरी सानी छ, कहाँ गएर के गर्ने, फेरि अन्त पनि जाने ठाउँ पनि थिएन।
4: तर कतिले त होस्
3: होइन, त्यसपछि कहिले पनि लागेन, एकचोटि चाहिँ नगरौँ हामी काठमाडौँतिर जाउँ, यो जङ्गलमा गर्दा पनि डाका लाग्ने रहेछ जस्तो चाहिँ लाग्यो।
4: जस्तो विशेष गरी अब महिला दिदीबहिनीहरू जसले चाहिँ मैले के गर्न सक्दिनँ होला भनेर काम गर्न लाज नगर्ने, अझ त्यसमा चाहिँ व्यवसाय गर्नु त झन् साह्रो परको कुरा होइन।
3: सङ्घर्ष गर्नुहोस्, दुःखका दिन त जसलाई नै आउँछ, अब सफल हुन्छ, सङ्घर्ष गरि नै राख्यो, जुन काम गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ गरिराख्नुहोस्, निरन्तर दियो भने सफल हुन्छ जस्तो लाग्छ। यस्तै उहाँहरू पनि अब लामो समय त गर्नु नै पर्छ क्या, नगरी चाहिँ हुँदैन, सफल हुन्छ।
4: हामीले यहाँ हेर्दाखेरि देख्दाखेरि पनि तपाईँले जुन 3 बाँसको टहराबाट यो समय आइपुग्दाखेरि धेरै त्यो हुन्छ नि सफलता पाइसक्नु भएको छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ। होटेलमा खानेको भिड पनि उस्तै हुने रहेछ होइन। यो यो अब 3 बाँसको ढहराबाट यहाँसम्म आइपुग्नको लागि चाहिँ तपाईँले के गर्नुभयो त?
2: अब यो चाहिँ कस्तो हुने रहेछ भने, अब एउटा सफल हुनको लागि चाहिँ लगातार त्यसलाई चाहिँ भनौँ न छोड्न नहुने रहेछ बिचमा, र मेरो चाहिँ सारा दाहिने हात भने पनि जे भने पनि मेरो मिसेस, अहिलेसम्म उनले मलाई साथ छोडिनन्, हरेक रात दिन भनेर यसैलाई नै हाम्रो यो अब सफलताको सिँढी नै यसैलाई नै बनाउनु पर्छ, यसैले नै हाम्रो जीविकोपार्जन गर्न चाहिँ सजिलो हुन्छ भनेर हामी लगातार दुवैजनाले, अहिले जस्तो यस्तो सुविधा थिएन, हामी टुकी बालेर बाँसको टहरामा पनि टुकी बालेर खाना बनाउने गर्छौँ।
4: मैले त पढेकै छैन, मलाई केही आउँदैन, जान्दिनँ भनेर पनि गर्नुहुन्न नि त।
3: पढ्नु मात्र पढ्ने होइन होइन, हुन त म पनि पढेकै हुँ, तर पढेर मात्र होइन, पढेरै जानिन्छ। अब जस्तै मलाई केही आउँदैन थियो, हामी त झन् मेरो त माइती पूर्व तेर्थुम हो, गाउँमा जन्म्यो, गाउँमा हुर्क्यो, केही आउँदैन थियो मलाई। अहिले मलाई चाइनिज भाषा, यस्तो चाइनिज भाषा नि म बोल्छु सबै होइन,
4: है
3: जापानिज भाषा नि बोल्छु, चाइनिज भाषा नि बोल्छु, अनि अब नेपाली भइहाल्यो, इङ्ग्लिस भइहाल्यो, काम गर्न थाले चाहिँ आफै पर्फेक्ट हुन्छ क्या।
4: उनीहरूसँग
3: बोल्दा बोल्दै सिकेँ।
2: चोरी भयो, चोरी भएपछि अब भोलिपल्ट अब प्रहरीलाई खबर गरौँ, सबैतिर अब खोज तलास, माथि जंगल सङ्गल सबै गर्दाखेरि यहाँ माथि डाँडामा लगेर चाहिँ त्यो विदेशी रक्सी अनि रेडबुल चाहिँ अनि चुरोटहरू पेटी पेटी नै लगाएको थियो उनीहरूले, अनि त्यहाँ बसेर खाएछन्, खान सक्ने जति खाएछन्, अब नगद पैसा पनि लिएर गए। मेरो सानो नानी थियो 3 वर्ष जतिको, त्यो नानीलाई पनि अपहरण गरेर लिएर जान्छौँ। मैले 60,000 पैसा चाहिँ धुलीखेलको पुरानो त्यो बस पार्कमा लिएर आउँछस् कि बच्चालाई लिएर जाउँ भन्ने कुरो भए, अनि खुकुरीले चाहिँ घाँटीमा मेरो र मेरो मिसेसको घाँटीमा चाहिँ अब खुकुरी पेस्तोल देखाएर चाहिँ कानमा भएको,
4: त्यति बेला तपाईँको पसल चोरी भयो,
2: चोरी भयो,
4: त्यो हुनुको कारण चाहिँ सुनसान ठाउँ, लाइन पनि थिएन,
2: बिजुली पनि थिएन,
4: बत्ती पनि थिएन, प्रहरी पनि यहाँ हुन्न, बत्ती
2: थिएन,
4: कारण त त्यो हो नि त। अहिले त फरक भइसक्यो
2: हजुर। अनि यहाँ बन्देउमा चाहिँ प्रहरी चौकी राखेको 5-7 दिन जति भएको थियो भर्खर स्टार्टिङ गरेको, अनि प्रहरी चौकीमा चाहिँ हामीले रिपोर्ट गऱ्यौँ, उहाँहरूले अब माथि कन्ट्याक्ट गर्नुभयो, सबै खोज तलास गरेर अब चोरेर यसैले लग्यो भनेर फिक्स चाहिँ भएन, धेरैजना 27-28 जना चाहिँ पक्राउ परे। अब अनुहार चाहिँ बुर्खा लगाएर आएको कारणले चिन्न सकिएन, होचा होचा तामाङ केटाहरू थिए, अनि ती केटाहरूले चाहिँ त्यो लगिसकेपछि, अनि पसल पनि सबै अब खुल्लै, बाहिरबाट बल्बहरू, यो बिजुलीको त्यतिखेर बल्ब पनि थिएन, अनि बाहिर चाहिँ एकजना बुढो मान्छे अहिले हामी कहीँ हुनुहुन्छ, उहाँ चाहिँ बाहिर टेबलमै सुत्नुहुन्थ्यो, सुत्ने ठाउँको अलिक समस्या थियो, अनि टेबलमै सुत्नुहुन्थ्यो,
4: शून्यबाट सुरु हुनुभएको तपाईँ अलिकति कमाइ हुँदै थियो, अलिक राम्रो हुँदै थियो, फेरि
2: शून्यमा झर्यो,
4: त्यो हुँदा नि हिम्मत
2: हारिएन। अनि जिल्ला विकास बस्थ्यो यतापट्टि साइडमा, एउटामा पसल थियो, एउटामा हामी बस्थ्यौँ, एउटा कोठामा चाहिँ जिल्ला विकासको साथीहरू बस्नुहुन्थ्यो त्यतिखेर जिल्ला विकास। उहाँहरूले चाहिँ त्यहाँ भएको कारणले तरकारी किन्ने, मासु त्यो कुखुरा किन्ने पैसासम्म नभएर उहाँहरूसँग चाहिँ 5,000 रुपियाँ सापट्टि लिएर मैले त्यहाँबाट फेरि अनि सुरु गरेँ। सुरु गर्दै जाँदा अब समय चक्र भगवान्ले पनि साथ दिनुभयो, अब
4: आफ्नो
2: मेहनत पनि धेरै गर्यौँ। मेरो भन्दा पनि यसमा मेरो मिसेसको लगानी भनौँ न रगत धेरै सिन्चेको छ, गर्न सकियो। अहिले भनौँ न त्यो अवस्थामा आएर यतिको सफल व्यवसाय हुनु मलाई गर्व लाग्छ।
4: अलिकति तपाईँलाई अब अहिले त स्थानीय सरकारले पनि व्यवसाय प्रबन्धनको लागि काम गरिरहेको छ नि त, तपाईँहरूको अब होटल व्यवसाय यहाँ स्थानीय रूपमा प्रबन्धन गर्नको लागि चाहिँ यस्तो खालको काम गरिदियोस् भन्ने खालको त्यस्तो केही छ तपाईँको चाहना?
3: मेरो चाहना भनेपछि अब उहाँहरूले चाहिँ गरि नै राख्नु भएको छ होइन, अझै पनि उहाँहरूले चाहिँ सुधार गर्नुहुन्छ भन्ने मलाई आशा छ।
4: कस्तो खालको सुधार चाहनुहुन्छ?
3: सुधार भन्नाले अब जस्तै बन्दीबाट यता लागेर एउटा बोर्ड चाहियो, यो ठाउँ अब पर्यटकीय ठाउँ नै भएन, स्थलहरू अब जस्तै मान्छे बाइक रोक्छ होइन, बाइक रोकेर एकछिन बस्ने, ल ओहो कस्तो राम्रो छ भनेर बस्ने ठाउँ राम्रो देख्यो भने उनीहरू रोकेर बस्छ नि त।
4: तपाईँलाई यो चाहिँ कुरा भन्न पाइदिएको हुन्थ्यो भन्ने जस्तो छ?
2: खासै त्यस्तो छैन, अब मेहनत र सङ्घर्ष गर्न सक्ने मान्छेले विदेशी भूमितिर चाहिँ नजर नलगाउनुहोस्। अब स्वदेशमा आफ्नै ठाउँमा बसेर आफ्नै ठाउँलाई खनी खोर्सी गरेर अथवा आफ्नै ठाउँमा चाहिँ केही गर्छु, व्यवसाय नै गरे पनि या अरू केही गरे नै आफ्नै ठाउँलाई चाहिँ मलजल गर्न सक्ने हो भने पैसा कमाउनको लागि 1.5-2 लाख कमाउनको लागि विदेशमा पैसा खर्च गरेर जानु आवश्यक छैन, म चाहिँ त्यही सोच्छु।
1: सुरुमा सानो लगानी भए पनि मेहनत, सिप र उचित व्यवस्थापन भए राम्रो आमदानी लिन सकिन्छ भन्ने गतिलो उदाहरण थियो यो जोडीको। यसले श्रीमान श्रीमती बीचको कामको समानता, एक अर्काको सहारा तथा आँट र धैर्यता दुवै प्रस्तुत गर्न सकिए केही गर्न असम्भव छैन भन्ने प्रश्न देखाएको छ।
0: महिला र पुरूषले समान काम र जिम्मेवारीमा समान अवसर पाउँदा एकअर्काप्रतिको सम्मान र सहकार्य बढ्छ। समान कामका लागि समान व्यवहार र अवसरले महिलामा आत्मविश्वास, क्षमता र नेतृत्व विकास गर्न मद्दत गर्छ। घर, कार्यस्थल र समाजमा जिम्मेवारीको समान बाँडफाँडले लैंगिक विभेद घटाउँदै आत्मनिर्भरता र समतामूलक समाज निर्माणमा सहयोग पुर्याउँछ।
5: नमस्कार, मेरो नाम सुनिता बान्ना सापकोटा, मेरो घर मेलम्ची नगरपालिका 11। गर्नुपर्छ पुरुषले पनि घरको काम, किन भन्दा पुरुषले घरको काम गर्नु भने हामीहरू महिलाहरूलाई पनि धेरै सजिलो हुन्छ, किनभने पुरुषले अब म पनि एउटा रोजगारी नै हो, मेरो श्रीमानले पनि मेरो काममा धेरै सपोर्ट गर्नुहुन्छ, त्यस कारणले गर्दाखेरि मलाई पनि धेरै सजिलो भइरहेको छ, त्यसैले पुरुषले घरको काम गर्नुपर्छ। छोराछोरीमा भेदभाव गर्नुहुन्न, अहिले छोराछोरी एकै सम्मान नै हुन्, त्यसैले छोराछोरीमा भेदभाव हुनुहुन्न। छोरीलाई नै उच्च शिक्षा दिनुपर्छ, किनभने भोलि भविष्यमा छोरीले पनि केही गर्न सक्छन्, त्यही भएर छोरा छोरीलाई सम्मान व्यवहार गर्नुपर्छ। महिलाहरूलाई धेरै यातनाहरू नदिने होइन, जाडो रक्सी खाएर आएर घरमा बुढीलाई छोरछोरीलाई तनाव कुटपिटहरू नगर्ने, उहाँहरू शिक्षित हुनुभयो भने समाज नै परिवर्तन हुन्छ।
6: मेरो नाम कमला सापकोटा, मेलम्ची टार।
7: महिला पुरुष बराबरी हो, तर मेरो श्रीमानले चाहिँ मैले भाँडा माझे भने उहाँले पखाल्नुहुन्छ, मैले तरकारी पकाएँ भने उहाँले भात पकाउनुहुन्छ, हाम्रो चाहिँ बराबरी गर्छ। छोरा छोरीलाई समान अवसर दिनुपर्छ, अझ छोरालाई भन्दा पनि बढी छोरीलाई दिनुपर्छ जस्तो लाग्छ मलाई त। उनीहरूलाई अब पढाएर लेखाएर आफ्नो खुट्टा उभिनी सक्ने पारेर पठायो भने अर्का घरमा गएपछि पनि उनीहरूले आफ्नो केही गरेर खान सक्छन् जस्तो लाग्छ मलाई। पढे लेखेको बुझेको हुन पर्यो, अब उहाँहरूले अब घरमा त्यति हिंसा गर्नु भएन, अब त्यस्तो बुझ्न पर्छ, पढे लेखेको भएर बुझ्ने हुनु पर्यो। तर मेरो चाहिँ बुझ्ने हुनुहुन्छ होइन, सबैको त्यस्तो नहुन नि सक्नुहुन्छ, अब कतिको कतै हिँड्न हुँदैन, कोहीसँग बोल्न हुँदैन भनेर अब त्यस्तो गर्ने नै हुनुहुन्छ, तर त्यस्तो गर्न हुँदैन। अब महिलाले नि अब बोल्न नि हुन्छ, हिँड्न नि हुन्छ, अब महिला भनेर चाहिँ घरभित्रैको काममा मात्रै दबिएर बस्नुपर्छ भन्ने नि छैन। अहिले अब सबै महिला पुरुष बराबरी भएर बुढाबुढी हिँड्न नि मिल्छ कि, हिँड्ने बुढाले मात्रै हिँड्न पर्छ, बुढीले चाहिँ हिँड्नु हुँदैन भन्ने चाहिँ यो चाहिँ राम्रो होइन।
8: नमस्कार, म बिदुर सापकोटा, घर मेलम्ची टार। मेरो विचार पुरुषले घरको काम 80% गर्नुपर्छ, किन महिलालाई सबै काममा जोताउनु पनि हुँदैन। उसलाई उहाँको काम भने सबै उहाँ महिलाले मात्र गरे पनि होइन, आफूले सकेको आफूले जानेको काम महिलालाई पनि हामीले साथ र सहयोग गर्नुपर्छ। म चाहिँ मेरो घरमा 80% काम म आफै गर्छु। मेरो घरमा मेरो बच्चा 4 मेरो छोरी 3 छोरा 1 मैले छोरालाई भन्दा छोरीलाई बढी अवसर समान व्यवहार गरेको छु। छोरीलाई उच्च शिक्षादेखि लिएर पढाउने यताउति गराउने खर्च वर्चदेखि सबै कुराहरू मैले छोरालाई जति गरेको छु छोरीहरूलाई त्यति नै गरेको छु र अहिलेसम्म उच्च शिक्षा हासिल गरिरहेको छ। मेरो छोरीहरूले समान व्यवहार गरेको छ। चेतना विकास हुनु पर्यो, महिलामा पनि अब तपाईँको सशक्तिकरण हुनु पर्यो। हामी पनि पुरुष सरह हौ, हामीलाई हेप्नु हुँदैन, हामी पनि के गर्न सक्छौ भन्ने कुराहरू महिलामा जागरूक हुनु पर्यो। पुरुषले पनि महिलालाई महिला हो, हामीले थिचोबिचो गर्नुपर्छ, यसलाई अन्याय गर्नुपर्छ भन्ने कुरा चाहिँ गर्नु हुँदैन। चेतनाको विकास हुनु,
1: लैंगिक समानता महिला र पुरुष बीच समान व्यवहारमा मात्र सीमित हुँदैन, यसले परिवार, समाज र राष्ट्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्छ। समान अवसर र सहभागिताले महिलाको क्षमता उपयोग भई आर्थिक विकासमा योगदान बढ़ाउँछ। निर्णय प्रक्रियामा महिला र पुरूषको समान सहभागिताले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई बलियो बनाउँछ। परिवारमा समान जिम्मेवारी र सम्मानले आपसी विश्वास, शान्ति र बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्न सहयोग गर्छ। त्यसैले लैंगिक समानता समतामूलक, समृद्ध र सुशासित समाज निर्माणको आधार हो।
0: यसका लागि समाजले कस्तो भूमिका खेल्न सक्छ? समाजमा भएको महिला पुरूष बीचको लैंगिक असमानताका सवालमा एउटा विधायिकाले के गर्न सक्नुहुन्छ? सांसद नीतु कुमारी कर्णको तराईमा रहेको लैंगिक विभेद, छोराछोरी बीच हेर्ने दृष्टिकोण र पछिल्लो समय देखिएको परिवर्तनको कुरा सुनौ।
9: विडम्बना छ, छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ। अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ। त्यो भन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको, त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 क्षेत्रबाट म प्रतिनिधित्व गर्छु। महिलाका मुद्दाहरू छन्, महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो। र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको। दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ।
10: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन, अथवा अझै थप बनाउनु पर्ने हो कि?
9: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ। म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि, त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन। अब कानून बनाउने, कानून बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन, त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ, मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन। त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं? अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि, तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले जरो गारेको छ।
10: अब यो जुन जरो गारेर बसिराखेको छ नि, यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन। तपाईँले भने जस्तै जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं, विशेष मधेसमा त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाईको लागि छोरी भन्दा पनि ज्वाईमा बढ़ी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं, कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने, मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा चाहिँ
9: त्यही त। यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो, तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या। शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने? त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो, दुवैजना चेतनशील हुनै पर्छ। यो चेतनाकै कमी छ के अभिभावकमा, त्यो त्यो अझै कमी छ, यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ। पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौँ, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने, अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो। त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि यही कारणले यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि, त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी।
10: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको
9: दुइटै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो। जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु।
10: के हो कस्तो हो यो आदर्श विवाह?
9: आदर्श भनेको पहिला दहेजको चलन थियो होइन, अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि, खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो। र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन, यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो। अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडाकुँडा दिनु पर्यो, अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चैदेखि एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान। संजोग बस बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो। जम्मा पैंतिस जना अनि मैले यो सानो अङ्गठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ। मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन, तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो। समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ के, सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्री बुहारी छ, सबै चिज बुझ्नेछ गर्नेछ, मलाई दाइजो चाहिएन भनेपछि मलाई कति गौरव लाग्थ्यो सम्मान लाग्थ्यो। त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिने, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सरकमा केही कमी गरेका छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन, मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने होइन, खर्च नगर्ने धेरै।
10: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण रहेछ।
9: चेतनाकै कमी छ कि, त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ।
10: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
9: छैन, खासै सुरु भएको छैन। अहिले एउटा अभ्यास के भइरहेछ भने, तर त्यसले खासै प्रभाव परेको छैन, विवाह पञ्चमीमा हजुरहरू न्यूज बनाउँदा सुन्नुभयो होला सामूहिक विवाहको प्रचलन सुरु भएछ, त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू, त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दुरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ, त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
11: अहिले पनि समाजमा लैंगिक समानता पूर्ण रूपमा स्थापित हुन सकेको छैन, यसको मुख्य कारण पुराना पितृसत्तात्मक सोच, हानिकारक परम्परा, छोरालाई प्राथमिकता दिने प्रवृत्ति, शिक्षा र रोजगारीमा असमान अवसर तथा महिलाको निर्णय प्रक्रियामा कम सहभागिता हो। घर परिवारदेखि कार्यस्थलसम्म हुने भेदभाव, हिंसा र समान काममा असमान व्यवहारले पनि विभेदलाई निरन्तरता दिएको छ। कानूनी व्यवस्था सुधार भए पनि सोच र व्यवहारमा परिवर्तन ल्याउन परिवार, पुरूष, युवा र समुदाय सबैको सक्रिय भूमिका आवश्यक छ।
0: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो saajakhabar@gmail.com। आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
11: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुने नै छौं। तबसम्मका लागि प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौं।
0: नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: उद्धारको पर्खाईमा रहेका अल्पत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरी काठमाडौँ आइपुग्न सक्ने व्यवस्था गरेको बताउनुभयो। यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध बनेको मध्य पहाड़ी लोकमार्ग मर्मतलाई लोकमार्ग समेत मर्मत गरी यातायात सञ्चालनको प्रयास।
0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।

0: काठमाडौँ टोखा छहरे गटखार पुल आप्र नार्जा लच्याङ समर्थली पाटी खर्काउँदै बोगटी टार कालिकास्थान धुन्चेसम्मको सड़क खण्डमा चार पाङ्ग्रे सभा साना सवारी साधन सञ्चालन हुने गरी सुचारू गरिएको छ। यता बाढ़ीको जोखिमले बन्द गरिएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा छ। विनाशकारी बाढ़ीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौँ मुगलिन सड़कमा लेदो थुपारेको थियो। बाढ़ीले ठाउँ ठाउँमा थुपारेको लेदो पन्छाएपछि हिजो राति 8 बजेदेखि सड़क एकतर्फी सञ्चालनमा आएको हो। त्यस अन्तर्गत धादिङको बैरिनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी छ। पहिरो पन्छाएपछि मात्र सड़क दुईतर्फी सञ्चालन गर्न मिल्नेछ। बाढ़ीका कारण राजमार्गका ठाउँ ठाउँमा अल्पत्र अवस्थामा रहेका सवारी साधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। सड़कमा सवारीको चाप रहेकाले समस्या भएका ठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको ट्राफिक व्यवस्थापन कार्यालयले बताएको छ। आज गाई जात्रा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्वमा आज गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विवैल भए कि आफ्नी रानीलाई दुनियाँले पनि त्यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू गरिएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रश्न र व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हाँस्य व्यङ्ग्यको प्रचलन पनि चलेको हो भन्ने जनश्रुति पाइन्छ। गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित बनेपा धुलीखेल पनौती बाह्रविसे त्रिशुली दोलखा खोटाङ भोजपुर चैनपुर इलाम धरान विराटनगर वीरगंज हेटौड़ा र पोखरा लगायतका नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धूमधामका साथ मनाइन्छ। यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपाल ए पुरूष क्रिकेट टोलीले आज भिक्टोरिया सीए इलेभेन विरूद्ध खेल्दैछ। डर्बन स्थित मरारा क्रिकेट स्टेडियममा हुने यो खेल दुई टोली बीचको खेल दिउँसो 1:15 बजे शुरू हुनेछ। सेमी फाइनल दौड़बाट बाहिरिसकेको नेपाल सान्त्वना जीतको खोजीमा छ। नेपाल 4 अंकसहित तालिकाको 7 औं स्थानमा रहेको छ। जारी प्रतियोगितामा 5 खेल खेलेको नेपालले 3 खेलमा हार तथा 2 खेलमा जीत निकालेको छ। नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स इलेभेन विरूद्ध 9 विकेटको हार बिहोरेको थियो। त्यसपछि नेपालले तेस्रो खेलमा होबर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसएटीलाई 4 विकेटले पराजित गरेको थियो। 5 औं खेलमा भने नेपाल हैदराबाद किंग्सम्यान एकाडेमी विरूद्ध 31 रनले पराजित भएको थियो। नेपालले आज भिक्टोरिया सीए इलेभेनलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्य राखेको छ। अब मौसम आज देशका विभिन्न भागमा बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको दुवा चौर मापन केन्द्रमा सबैभन्दा बढ़ी वर्षा मापन गरिएको छ। हालकोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रहरू र आसपासका भूभागमा थप वर्षा हुने सम्भावना छ। वर्षा जारी रहेका क्षेत्रमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: नमस्कार। संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन। कस्तो लागिरहेछ त्यहीँबाट?
3: हजुरले भन्नुभयो जस्तै व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको 4 महिनामा

0: गर्नु पर्यो र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो र त्यसको लागि चाहिँ म आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
1: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो हो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
0: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
1: जस्तै उदाहरणको लागि,
0: उदाहरणको लागि यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट, हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनु भएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन। सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
1: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
0: त्यस्तो कम्पेयर त नगरौँ, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर चाहिँ त्यो चिजलाई हामीले उसमा राखिराखेको छु, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुराहरू जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
1: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
0: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
1: के भइदियो भने चाहिँ साँच्चै केही पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
0: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रियालाई हामीले एकैचोटिमै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्त्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू। त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेछ।
1: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
0: यस्तो हुन्छ, हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौँ र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ। अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्समै काम गर्छौँ हामीहरू। अहिलेका सांसदहरू, हामी राष्ट्रसभाका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
1: भनेको सांसदहरूको लागि एप्लिकेशन
0: छ,
1: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिरहनु भएको छ?
0: एप भनेर एप्लिकेशन छ, त्यो
1: सांसदको लागि मात्रै?
0: हजुर, त्यसमा चाहिँ हामी अब हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई। त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ। हामीले गरेका कामहरू, जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु भने त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ, होइन? अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ। त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि, किनभने त्यहीँ सबै कामहरू हुन्छ, त्यहाँबाट बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि, किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेर्दै जाने भयो भने त हुँदैन, पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ, कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ। सो एउटा हामीलाई सही धराधर देखाउने ठाउँ चाहिँ यो एप्स हो।
1: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
0: होइन, त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा। अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ, धेरैजनालाई सिकाउँदै पनि छौँ।
1: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ। यदि तपाईँहरू अहिले राष्ट्रपा सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा भुल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेशनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ,
0: मजाले गर्न सकिन्छ।
1: अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ। राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो, अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट सम्वाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसकेको छैन?
0: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन। कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भने जस्तो लाग्थ्यो। तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन, आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ। हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिले काहीँ बोल्न पाइँदैन, किनभनेदेखि बोल्न मन लाग्यो भन्न मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन, हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ। आज
1: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
0: र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ जस्तै मैले भनिहालेँ
1: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
0: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो, हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग।
1: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले त्यो फेरि अर्को बहसको विषय होला, अरू पार्टीको अरू सांसदहरूको बोलाइ अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
0: एकदमै हुन्छ, हरेक दिन म भनिरहेछु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन, सधैँ एकजनासँग बसिराख्ने भन्दा अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि, साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ, एकदमै खुला
1: व्यक्तिगत रूपमा पनि
0: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन, हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू। सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ, त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ।
1: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलिक चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको अनुभव कम हुन सक्छ, त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन?
0: लाग्छ यस्तो हुन्छ, मैले अघि पनि भनिहालेँ यही कुरालाई फेरि जोड्छु, हामी डिफरेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन, अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन, सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने, जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा, अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन। विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीले बुझाइसक्नु भएको छ। तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि, हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि, त्यसमा हामीले चित्त बुझिरह हुँदैन, कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ। त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले भइस कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन, त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ। त्यसको लागि चाहिँ
1: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो?
0: मैले यस्तो छ, विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक ठ्याकै। आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो बेलामा बोल्छु र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहाले, प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ,
1: उहाँहरूलाई पालो दिनु पर्यो,
0: हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन, सो अलिकति अभ्यास गरेँ, त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा।
1: अनि कतिको तयारी गर्नुपर्छ, जस्तो मानौ भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले?
0: यो तयार त मैले भनिहालेँ, एउटा खास एक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ, म त्यसरी नै लिन्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि, जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर, सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु, आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु।
1: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दबर तेबर पढ्नु परिरहेको छ,
0: एकदमै सही कुरा,
1: तपाईँको पनि त्यस्तै हो,
0: मेरो पनि त्यस्तै नै छ। मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन, मैले बुझेको चाहिँ के हो भने सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पार्छ, एउटा सानो नीति नियम नमिल्दा होइन, त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या, सो वी निड टु प्र्याक्टिस मोर,
1: अभ्यास धेरैभन्दा धेरै गर्नु,
0: धेरैभन्दा धेरै चाहिन्छ हामीलाई, त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन, सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त, म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ, नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ, म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन कि, यहाँ बसेर गरेर मैले चाहिँ राम्रो गरेँ भन्ने चाहिँ छैन, त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ, त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि सानो यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर, त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ।
1: तपाईँका साथीभाइहरू बिचतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन, मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट, अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीयमा समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि?
0: यस्तो छ, म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु। यसमा मैले अघि पनि भनिहालेँ, म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे। त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ, त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम, होइन धेरै कुराहरू, जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम। सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन, यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसेको
1: एउटा हो
0: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 70 जति चाहिँ जिल्लाहरूमा, मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ। यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि, जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु, होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु, यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्र सीमित हुन्थ्यो क्या। पहिला
1: तपाईँ राष्ट्रपतिमा प्रवेश गर्नु अगाडिको कुरा,
0: म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु। त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्छ, हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या, यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई, त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ। सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ, हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो। त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरे मैले र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी, जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ। र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ त जब शपथ लिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई, त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है, तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ, त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि। र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा, उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ।
1: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन दिएर
0: भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन, मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु, त्यो भन्दैमा म एकदम विज्ञ छु, मलाई एकदमै धेरै एक्सपिरियन्स छ, मैले सबै जानेको छु भन्न खोजेको होइन, जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या, त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ भने कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन कि, त्यसमा चाहिँ तल गएर धराधरमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ एफेक्ट गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ र कानुनी बनाउने प्रक्रियामा त झन् हामीले कानुन बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानुन बनाउनु चाहिँ हुँदैन भन्छु म, जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब चाहिँ यस्तो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि, त्यो होइन, हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ।
1: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्कनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो। यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ?
0: हजुर, यस्तो भयो, मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ, प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ। तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला। हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ, होइन, त्यो इक्जामहरूमा चाहिँ 3-4 चरणको इक्जामहरू थियो। त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु, अझ म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा 2nd, 3rd यस्तो महिलाहरूमा भएरै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो। त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्र हेर्ने हो, समानुपातिक सांसद त हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ, होइन। तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ। सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर 1 जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ। सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
1: भनेको समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्ता
0: गौरव महसुस छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि, त्यो दायरा चाहिँ तोड्न मन छ मलाई,
1: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ।
0: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु।
1: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मानिज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
0: देशैभरिबाट आउँछ हामीलाई, अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो, धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म, यति राम्रो ठाउँ छ होइन, धेरै किसिमले क्या जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन। त्यस्तै गरेर शिक्षाको केस हेर्नु पर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा 4 विश्वविद्यालय छ, 4 विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या। जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हातेसार कलेज छ, त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ, यो 4 विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धराने हो होइन। त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन, सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त, किनभने यस्तो जस्तै रामधुनी भयो होइन, तपाईँको बोराबाँध भयो, कोशी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ। इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू। त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या विजयपुर डाँडा भेरेटार भनेको यस्तो ठाउँ कि फेरि 5 मिनट अगाडिको ठाउँ एकदमै गर्मी, त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामी त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि यो देखिएकै छैन, मान्छेले चिनेकै छैन। एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्र इकोनोमी बढ्ने होइन त, पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ। यो
1: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
0: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइराखेको छु।
1: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ?
0: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो तीन महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा भेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो, हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा, र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि पारिदिनु भएको छ अनि हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि।
1: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेको छ, तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्?
0: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर, यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या। छोरीलाई हामीले सुरक्षित रहन सिकायौं होइन, मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भन्न सिकाउनु भयो होला होइन, यसो लुगा नलगा भन्न सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोल है भन्न सिकाउनु भयो होला। तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो होइन। एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि। र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइको टाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भने यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ। त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई, र सँगसँगै कानून पनि हामीले कडाभन्दा कडा कानून यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ। र सामाजिक दायित्व पनि हुन्छ, हामी एउटा फ्यामिलीको दायित्व पनि हुन्छ, मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ। छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि, छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ। हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्योर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्योर फिल गर्दैनौँ, कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन। त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँगको कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीडित हुनुहुन्छ, अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेनसम्म पढ्ने छोरी बच्चाहरू यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग बसेर कुराहरू गरेको छु, यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल 7 क्लासको सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा, किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो होइन, जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउन खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ त भनेर लगाउन खोज्ने पनि बढिरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ। एउटा आमाको कर्तव्य हुन्छ, त्यसमा एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ, त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ। हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ, र त्यो सँगसँगै कानून पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानून चाहिँ कडाभन्दा कडा कानून हुनुपर्छ। यो एउटै किसिमको कानून, यो जुन कानून छ त्यो कानूनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ, र यो कानून भइरहेको पनि यो अपराध रोकिँदैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानज्यू।
0: हजुर धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा, र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: हस् धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यो, र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बरामद। अमेरिकाले भेनेजुएलाको 65 अर्ब ब्यारेल भन्दा बढ़ी तेल भण्डार नियन्त्रण गर्ने सम्झौता, राष्ट्रपति ट्रम्पद्वारा सम्झौताको प्रशंसा।
1: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपाल अहिले आज भिक्टोरिया सीए इलेभेनसँग खेल्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
1: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
1: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन भर।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 626 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहान 10 बजेसम्म सो संख्यामा शव फेला परेका हुन्। सबैभन्दा धेरै चितवनमा 233 शव भेटिएका छन्। प्राधिकरणका अनुसार 2426 जना अझै पनि सम्पर्कविहीन छन्। 4451 जनाको सकुशल उद्धार गरिएको छ। उता चीनतर्फ समेत केरूङ नाकामा गएको बाढ़ीमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। पहिरोमा परि 554 जना बेपत्ता भएका छन्। चीनी अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धारका लागि उक्त क्षेत्रमा व्यापक अभियान सञ्चालन गरिएको छ।
1: भोटेकोशी बाढ़ी पछि भेटिएका र पहिचान हुन नसकेका शवहरूको चितवनमा व्यवस्थापन गरिने भएको छ। चितवनमा संकलन गरिएका र पहिचान हुन नसकेका तथा व्यवहारसे शवको व्यवस्थापन गर्ने तयारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लामा हालसम्म संकलन भएका 233 शवमध्ये 8 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको जनाइएको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडे गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख गरिएको छ। यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णय अनुसार पहिचान नभएका सबै शवलाई जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको हो। शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिन्छ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाट स्थित खुला स्थानमा आजदेखि शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।
0: भारतको 11 सदस्यीय मेडिकल तथा सुरुङ उद्धार टोली नेपाल आइपुगेको छ। टनेल रेस्क्यू अपरेशनका लागि 11 सदस्यीय चिकित्सक, प्यारामेडिक्स तथा रेकी टोली काठमाडौँ आइपुगेको जानकारी भारतका विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल मार्फत दिनुभएको छ।

0: त्यहाँ रोकिएका नागरिकहरूलाई खाना खुवाएर उद्धार गर्ने योजना बनाइएको छ। धुन्चेबाट महावीर हुँदै करिब एक घण्टा पैदल हिँडेपछि चौगट्टी पुर्याएर त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाडौँ फर्काइँदैछ। उद्धारको पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो। यसैगरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध बनेको मध्यपाड़ी लोकमार्गलाई समेत यातायात सञ्चालनमा ल्याउने प्रयास थालनी गरेको छ। बाढ़ीका कारण अवरूद्ध भएको रसुवाको सड़क पुनः सञ्चालनमा आएको छ। काठमाडौँ टोखा छहरे गडखार पुल आप्र नर्जा लच्याङ सरमथली पार्टीखर्क हुँदै बोगटी टारकालीका स्थान धुन्चेसम्मको सड़क खण्डमा चार पाङ्रे साना सवारी साधन सञ्चालन हुने गरी सुचारू गरिएको छ।
1: धादिङमा नदीले बगाएर ल्याएको ब्याङ्कको सेप फोड्ने 29 जना पक्राउ परेका छन्। उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको हो। उनीहरूबाट 92,68,505 रूपियाँ समेत बरामद भएको थापाले बताउनुभयो। यसबारे विस्तृत विवरण केबेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ।
0: बाढ़ीको जोखिमपछि बन्द गरिएको पृथ्वी राजमार्ग पूर्ण सञ्चालनमा आएको छ। हिजो साँझदेखि एकतर्फी सञ्चालनमा आएको राजमार्ग आज बिहानदेखि दुईतर्फी खुलेको सड़क विभागले जनाएको छ। मलेखु आसपासका पोखरी बाँगे र गलौदी क्षेत्रमा थुप्रिएको लेदो तथा माटो हटाउने काम सम्पन्न भएपछि राजमार्गमा पूर्ण रूपमा यातायात सुचारू गरिएको हो। बाढ़ीका कारण गल्छी बैरिनी सड़क खण्डमा लेदो माटो थुप्रदा यातायात प्रभावित भएको थियो। सड़क विभागले अवरोध हटाएर हिजोदेखि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याएको थियो। बाँकी अवरोध हटाएसँगै दुईतर्फी यातायात सञ्चालन भएको हो।
1: जिल्ला प्रशासन कार्यालय काठमाडौँले रसुवा नुवाकोट र धादिङका बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। उक्त कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँमा रहेका विभिन्न संघ संस्था व्यक्ति कम्पनी क्लब तथा नागरिक स्तरबाट बाढ़ी पीड़ितका लागि खाद्यान्न लत्ता कपड़ा भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो। सूचना अधिकृत खिमराज भूषालले प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिनुभयो। यसैगरी नगद सहयोग गर्न इच्छुकले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा कार्यालयले उपलब्ध गराएको क्यूआर मार्फत मात्रै रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
0: कास्कीको पोखरामा सड़कमै आएको भेलले बगाउँदा आमा छोरीको मृत्यु भएको छ। पोखरा महानगरपालिका 30 ढुङ्गे पाटनकी 26 वर्षीय सुषमा दाल र उनकी 2 वर्षकी छोरी रानीको मृत्यु भएको हो। हिजो साँझ G13P2859 नम्बरको स्कूटरमा उनीहरू बिरौटादेखि पृथ्वी चोकतर्फ आउँदै थिए। स्कूटरलाई सड़कमा साइड लगाई झर्ने क्रममा बालिका रानीलाई भेलले कास्की बगाएर नालीमा पुर्याएको थियो। आमा छोरी दुवैलाई बगाउँदै करिब 2 किलोमिटर तल बिरौटासम्म पुर्याएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बताउनुभयो। पोखरा 17 बिरौटा स्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा आमाको हिजै राति र छोरीको आज बिहान मृत्यु भएको हो।
1: नेपाल चीन सीमा क्षेत्र हिल्सा नाकामा नेपालतर्फबाट अस्थायी क्वारेन्टीन स्थापना हुने भएको छ। लामो समयदेखि उम्लावासीले हिल्सा नाकामा क्वारेन्टीन स्थापना गर्न माग गर्दै आए पनि जनशक्ति अभाव र नाका नियमित सञ्चालन हुन नसक्ने अवस्थाका कारण स्थायी रूपमा स्थापना हुन सकेको थिएन। अहिले भने तत्कालका लागि अस्थायी रूपमा क्वारेन्टीन सञ्चालन गर्ने तयारी गरिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार हिल्सा नाकाबाट हुने सामानको आयात निर्यातको अवस्था र नाका सञ्चालन हुने समयलाई ध्यानमा राखेर अस्थायी क्वारेन्टीन स्थापना गर्न लागि हो। उहाँका अनुसार कर्मचारी संरचना भर्खरै स्वीकृत भएर आएकाले हिल्सा नाकामा तत्काल स्थायी संरचना सहितको जनशक्ति व्यवस्थापन गर्न कठिनाई छ। हिल्सामा क्वारेन्टीन सञ्चालनका लागि नेपालगंजबाट 2 जनासम्म कर्मचारी परिचालन गरिनेछ।
2: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङडाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ।

0: फोन 4781-7180-7724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। आज गाई जात्रा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्वमा आज गाई तथा मानिसलाई गाईका रूपमा सिगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्य द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय वैत्र पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विविल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुसार हाँस्य व्यङ्ग्यको प्रचलन पनि रहेको बताइन्छ। यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले भेनेजुएलाको प्रमाणित तेल भण्डारमध्ये 65 अर्ब ब्यारेल भन्दा बढ़ी नियन्त्रण गर्ने सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक सामाजिक सञ्जाल मार्फत सम्झौताको घोषणा गर्दै यसले अमेरिकाको तेल भण्डार दोब्बरभन्दा बढ़ी बढ़ाउने, तेल आपूर्ति वृद्धि गर्ने र पेट्रोलको मूल्य घटाउन सहयोग गर्ने दावी गर्नुभएको छ। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सम्झौताको स्वागत गर्दै यसले देशको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। सम्झौता अन्तर्गत भेनेजुएलाका 17 रणनीतिक तेल क्षेत्रको विकास गरिनेछ। ती क्षेत्रमा प्रमाणित रूपमा 65 अर्ब ब्यारेल भन्दा बढ़ी तेल रहेको बताइएको छ। परियोजनामा 1 खर्ब अमेरिकी डलर भन्दा बढ़ी निजी लगानी भित्रिने र राज्यले कर मार्फत 2.9 खर्ब डलर भन्दा बढ़ी आमदानी गर्ने दावी गरिएको छ। अमेरिकी अधिकारीका अनुसार संयुक्त लगानी कम्पनीमा अमेरिकी सरकारले 55% नियन्त्रण राख्नेछ। भेनेजुएलामा तेल क्षेत्र सञ्चालनका लागि उक्त कम्पनीलाई 100 वर्षको अनुमति दिइएको बताइएको छ। विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा करिब 303 अर्ब ब्यारेल तेल रहेको अनुमान छ, तर पछिल्ला दशकमा त्यहाँको तेल उत्पादनमा ठूलो गिरावट आएको छ।
1: अब खेल समाचार। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालले पुरूष क्रिकेट टोलीले आज भिक्टोरिया सीए 11 विरूद्ध खेल्दैछ। डर्बिन स्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोली बीचको खेल दिउँसो 1:15 शुरू हुनेछ। सेमी फाइनल दौड़बाट बाहिरिसकेको नेपाल सान्तोना जीतको खोजीमा छ। नेपाल 4 अंकसहित तालिकाको 7 औं स्थानमा छ। जारी प्रतियोगितामा 5 खेल खेलेको नेपालले 3 खेलमा हार तथा 2 खेलमा जीत निकालेको छ। नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाई पर्फमेन्स 11 विरूद्ध 9 विकेटको हार बिहोरेको थियो। त्यसपछि नेपालले तेस्रो खेलमा होबर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एससीटीलाई 4 विकेटले पराजित गरेको थियो। 5 खेलमा भने नेपाल हैदराबाद किंग्समैन एकाडेमी विरूद्ध 31 रनले पराजित भएको थियो। नेपालले आज भिक्टोरिया सीए 11लाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।
2: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बारीमा परि मृत्यु हुनेको संख्या 626 पुग्यो। चितुवनमा भेटिएर पहिचान हुन नसकेका शव तत्काल व्यवस्थापन गर्ने तयारी।
2: बाढ़ीमा परेकाको उद्धारका लागि भारतीय टोली नेपाल आइपुग्यो। थुन्चेमा आलोपत्र भएकालाई ल्याउन वैकल्पिक मार्ग प्रयोग गरिँदै।
1: धादिङमा बाढ़ीले बगाएको बैंकको सेप फोड्ने 29 जना पक्राउ। 92 लाख भन्दा बढ़ी रकम बरामद।
2: अमेरिकाले भेनेजुएलाको 65 अर्ब ब्यारेल भन्दा बढ़ी तेल भण्डार नियन्त्रण गर्ने सम्झौता। राष्ट्रपति ट्रम्पद्वारा सम्झौताको प्रशंसा।
1: र अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालले आज भिक्टोरिया सीए 11 खेल्दै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.

एक्काइसौ शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: 99.4 Radio Tahasantar Studio Time.
1: It's 3 p.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाढ़ी प्रभावित क्षेत्रबाट 184 पर्यटकको उद्धार, 420 जना अझै सम्पर्कविहीन, रसुवाबाट उद्धार गरिएका बाढ़ी पीड़ितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर।
0: बाढ़ीबाट उद्धार गरिएकाहरूको काठमाडौँका विभिन्न 13 अस्पतालमा उपचार हुँदै भोटेकोशी बाढ़ीका घाइतेहरूलाई तोकिएका सरकारी अस्पतालमा मात्र रेफर गर्न आग्रह।
1: प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापनाको काम तीव्र, करिब 90% क्षेत्रमा आपूर्ति सुचारू।
0: इक्वेडरका पूर्व राष्ट्रपति मोरिनोलाई 5 वर्षको जेल सजाय, चिनिया कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर।
1: र टप एण्ड टी20 क्रिकेटमा नेपालद्वारा भिक्टोरिया सामु जितका लागि 143 रनको लक्ष्य।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या 187 पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो। बोर्डका अनुसार 184 पर्यटकको उद्धार भएको र 3 जना सम्पर्कमा आएका छन्। अझै 420 पर्यटक सम्पर्कविहीन छन्। बुधबार आएको बाढ़ीका कारण रसुवागढ़ी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए। बोर्डका अनुसार उद्धार गरिएका सबैभन्दा धेरै भारतीय 114 जना रहेका छन्। यस्तै दक्षिण कोरियाली 20 जना, चीनका 27 जना, जर्मनी र माल्टाका 4-4 र अमेरिकी इटलीका 3-3 जना रहेका छन्। बोर्डले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढ़ी प्रभावित जिल्लाका केही खण्ड बाहेक अन्य सड़क सुचारू भएको समेत उल्लेख गरेको छ। यद्यपि यात्रामा जानु अगाडि मौसमबारे जानकारी लिन समेत बोर्डले पर्यटकलाई सूचित गरेको छ।
1: रसुवाबाट उद्धार गरी ल्याइएकाहरूलाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250 जनालाई एलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल करिब 100 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो। गुम्बाको मेडिटेशन हलमा पीड़ितलाई राखिएको छ। व्यक्तिगत र संस्थागत सहयोगहरू जुटिरहेको कार्यवाहक प्रमुख अधिकारीले बताउनुभयो। गुम्बामा अस्थायी बसोबासका लागि ल्याइएका बाढ़ी पीड़ितको लागि नेपाल रेडक्रस सोसाइटीले 50 स्थान मण्डी र 50 स्थान म्याट्रेस उपलब्ध गराएको छ।
0: रसुवा स्थित त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका मानिसहरूको उद्धारका लागि विगत 2 दिनदेखि प्रयास भइरहेको छ। सोही क्रममा आज बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टनेलभित्र मानिसहरू फँसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पछ्याउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढ़ाएको हो। सुरुङको मुख खोतल्न र खोजी कार्यलाई तीव्रता दिनका लागि गए रातीदेखि नै नेपाली सेनाका 62 जना र सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 20 जना गरी कुल 82 जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ। उद्धार सहायताका लागि आएको भारतीय टोलीले पनि प्रयास जारी राखेको छ।
1: भोटेकोशी बाढ़ीबाट उद्धार गरिएकाहरूको काठमाण्डुका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले उपत्यका 13 अस्पतालमा उपचार भइरहेको छ। नेपाल मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल, टेसिङ अस्पताल, मनमोहन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, ग्रीन सिटी अस्पताल, वीर अस्पताल, नर्विक अस्पताल, मनमैजू शुभम अस्पताल, ग्रान्डी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह

0: आपतकालीन तथा विपद व्यवस्थापन इकाईले सूचना जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रबाट घाइते तथा बिरामीलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि ल्याउने क्रम जारी रहेकाले उपचार व्यवस्थापनका लागि तोकिएको अस्पतालमा रेफर गर्न अनुरोध गरेको हो।
1: भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत पूर्वाधारमा पुगेको क्षति, मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत आपूर्ति पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत सम्भावित क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने काम अघि बढ़ाएको जनाएको छ। मन्त्रालयका अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति सुचारू गरिएको छ। रसुवाको धुन्से क्षेत्रमा पनि विद्युत लाइन यथाशीघ्र सञ्चालन गर्ने गरी काम भइरहेको छ। भोटेकोसी नदीमा झै बाढ़ी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएस अलर्ट मार्फत पूर्व सूचना प्रवाह गरी सुरक्षित स्थानमा सर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ।
0: बाढ़ीका कारण सड़क तथा पैदल मार्ग अवरूद्ध भएपछि प्रभावित जलविद्युत आयोजनामा आवश्यक सामग्री, उपकरण तथा दक्ष जनशक्ति सहित हेलिकप्टर बाट परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको हो। नुवाकोट र रसुवाका विभिन्न जलविद्युत आयोजनामा फँसेका कर्मचारी तथा मजदूरको उद्धार तथा उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा मजदूरको जीवन रक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी आवश्यकता अनुसार थप उद्धार सामग्री, उपकरण, जनशक्ति तथा हेलिकप्टर परिचालन गरिने सरकारले बताएको छ। बाढ़ीका कारण रसुवागढ़ी जलविद्युत केन्द्रमा फँसेका चार कर्मचारीको प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको छ। त्यसै गरी माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा उद्धारका लागि आवश्यक तयारी तथा समन्वयको काम भइरहेको सरकारले भनेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाले बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरेको छ। हिजोदेखि एउटा गाड़ीबाट शुरू गरिएको सेवाको पहिलो दिन दुईजना बालबालिका, 9 जना महिला र 8 जना पुरूष गरी 19 जनालाई काठमाण्डु ल्याइएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार आजबाट 2 सवारी साधन सञ्चालनमा ल्याइएका छन्। 2 मध्ये एउटा यसअघि रसुवादेखि काठमाण्डु यात्रु ओसार्ने 19 सीट क्षमताको छ। अर्को गाड़ी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निशुल्क चिकित्सालयले उपलब्ध गराएको गाड़ी हो। यसमा 10 जना यात्रु अटाउँछन्। निशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्हका लागि सवारी साधनको अगाडि र पछाडि ब्यानर राखिएको छ। यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ। सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाड़ीको संख्या बढ़ाउने महानगरपालिकाको योजना रहेको छ। यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाण्डु महानगरपालिकासम्मका लागि हो। विपदपछि अलपत्र परेका काठमाण्डु आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाण्डुबाट त्यस क्षेत्रमा जानुपर्ने व्यक्ति लक्षित वर्ग मानेर यो सेवा थालिएको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इक्वेडरका पूर्व राष्ट्रपति लेलिन मोरेनोलाई 5 वर्षको जेल सजाय सुनाइएको छ। जलविद्युत आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरे बापत चिनिया कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्व राष्ट्रपति मोरेनोलाई 5 वर्षको जेल सजाय सुनाइएको हो। 73 वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिटुल गर्न कठिनाई हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश गरेको छ। मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष संलग्न भएको ठहर गरिएको हो। उहाँकी श्रीमती र छोरी सहित

0: दुई भाई तथा एक भैनाजूलाई पनि आयोजनामा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ। श्रीमती र छोरीलाई जनहित 30 महिनाको जेल सजाय सुनाइएको छ। अदालतले दोषी ठहर गरिएका सबैलाई गैर कानूनी रूपमा प्राप्त रकमको 3 गुणा बराबर रकम 90 दिनभित्र फिर्ता गर्न आदेश पनि गरेको छ। अभियोजकहरूका अनुसार सन् 2008 देखि 2018 संचालन भएको भ्रष्टाचार सञ्जालले चिनिया कम्पनी सिनो हाइड्रोले निर्माण गरेको परियोजनाको कुल मूल्यको 4% बराबर रकम घुसका रूपमा उठाइएको थियो। उक्त रकम स्वदेश तथा विदेशमा भएका विभिन्न कारोबार मार्फत सरकारी अधिकारी र मोरेनो सहितका लाभग्राहीलाई वितरण गरिएको थियो।
1: अब खेल समाचार। टप एण्ड टी20 क्रिकेटमा नेपालको ए टोलीले भिक्टोरिया सीए 11 सामु जितका लागि 143 रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 142 रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक 90 रन बनाए। उनले 55 बलमा 5 छक्का 6 चौकाको मदतले नट आउट 90 रन बनाएका हुन्। दीपक डुम्रेले 16 रन थपे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भिक्टोरियाका ह्याडी होकास्टा र क्यालम स्टोले 2-2 विकेट हात पारे। भिक्टोरियाले केही बेरमा जवाफी ब्याटिङ थालेको छ। सेमी फाइनल दौड़बाट बाहिरिसकेको नेपाल सान्त्वन जितको खोजीमा छ। नेपाल 4 अंकसहित अंक तालिकाको 7 स्थानमा छ। जारी प्रतियोगितामा 5 खेलेको नेपालले 3 हार र 2 खेलमा जीत हात पारेको छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बाढ़ी प्रभावित क्षेत्रबाट 184 पर्यटकको उद्धार। 420 जना अझै सम्पर्कविहीन। रसुवाबाट उद्धार गरिएका बाढ़ी पीड़ितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर।
0: बाढ़ीबाट उद्धार गरिएकाहरूको काठमाण्डुका विभिन्न 13 अस्पतालमा उपचार हुँदै भटेकोशी बाढ़ीका घाइतेलाई तोकिएका सरकारी अस्पतालमा मात्र रेफर गर्न आग्रह।
1: प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापनाको काम तीव्र। करिब 90% क्षेत्रमा आपूर्ति सुचारू।
0: इक्वेडरका पूर्व राष्ट्रपति मोरेनोलाई 5 वर्षको जेल सजाय। चिनिया कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर।
1: र टप एण्ड टी20 क्रिकेटमा नेपालद्वारा भिक्टोरिया सामु जितका लागि 143 रनको लक्ष्य।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी। करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर।
3: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो जजल्पा जजल्पा जजल्पा थैले जजो नेवादबु नियन्त्रण सुनादिमा छ त दुनिवान स्ने हनन अब लस्क सहिबादन अले थौना पासा भीमजी नपा जजो न आउछना थौया जजो न्याच देम छिगु उन्नति प्रगति काम नया से सुस्वास्थ्य व्यवसायना काम नया से जी राजन डंगोल वजन ख जजो ख सी कला का विशेषना जिस संगीत व स्वस्थ लिख सुना न्याचंग थ जजो कारण रैफु अले जजो ने तिति स्वस्थ या मे नेंकीको अथे त्यसो अनब्लक कथ न्याउनेको अहिले समसमय खुन्न चिउदा क्या न्याउचनको ख त जस्तो संगीत सभाका कुरा न्याउचना अहिले छोसो खन कनिगो जी मतिना भाव जागो थन तिथि मेदु अहिले मतिना सुख थो खुन्न छि केन्द्रजीको जी आइत जी छ त यङ्की तेना थोकुने मे देखि बेले डाइलग छ त्यहाँ मे हालेको थैजोको न चलन त बोलान भइसँग त थुकेन थैजोको डाइलग दु हुने जी थन चोसा कथा अथे सभ्य स्वस्थ मसिका विजान्तिमा खेली जुजु मदन कृष्ण श्रेष्ठ अथे लेच नामिदु नगिन्द्र हाडा आइतछि थमे लसुस कथा नियने अले थोटङ्का जी मतिना सुख थुख नसिकु त केन्द्र त्यहाँको जी रेडियो थाहा संसार 99.4 मेगाहर्ज यहाँ दिखु थोइले आज यहीँतिर थमे पके
1: वे हेक्यो म स्याल छन्था बुझ्नु हुने गेना हेक्यो गेना हेक्यो
2: मिहारा हेर्को सँग जे जुनी
1: वे मेला हाल्नु सरेजी जिल्ला प्याहान लुइस बाजा ठाया छ मिसरा हाल्नु सरेजी
2: नि जी हाले बिला जी हाले जी हाला जिउला
1: तर छ मिहाल छ अनिला यसो छको मिहाला त ग्वाली हालेका
2: कहाँ
1: बुद्धि लडालेका
2: कहाँ कहाँ कहाँ जी मिहारे बाजा हाल पर्दै हेर्छु
1: जे जे मिहार

हजुर, नेपीसँग मे नेनाइदिला खेले जुजु मदन कृष्ण श्रेष्ठ छ। तुगले चिक्सन याजादिको रेडियो स्टेशन ख रेडियो थाहा संसार 99.4 मेगाहर्ज नेबकन न्यान्चंग ज्याजोन थन थ्याच फे जिकन्त नेवादबु नेवादबु सर जी राजेन्द्र डंगोल वेचन नेबले थे शनिबार आइतबार निजु वेव ख थौ जी संगीत सभा गयो खन न्याउ लगत थे मतिनाया थ खन जी छिन दुसर कन्दिना मतिना धरे जुग ख कि छु दिया नेबस जी सक्ने छगु इले थन मतिना त क्या मरु धैपी जाय सायद दै नेमिस्ट जीवन छक मतिना या माया हजुर मतिना या माया प्रेम या खौई गुब्ले थो भावना थो भाव दिमागे वही चीस थो विश्वास कथ मतिना जुगु तटे ख कि निनु पेन या नेपुत कथ आकर्षण जुगु ख हजुर थजगु नेसन लुया वही सायद थटे नेस मुलुपी न मोजगे दै तटे गुब्ले मुलु त मतिना त किने उब्ले उया तिथि मगज सपना सपना थ यम नप कालबिलु चाहिँ छु थोय खल माया प्रेम मतिना छु चिस थजगु दु थजगु दु थो चिस गुकिया त प्रेम या आधार दै यदि छि यानुगु मतिना तटे सत्य ख दै खसा छु इले थजाको थिति खन महसुस जुगु जुमा यदि महसुस यानको मर्सा तभी आन थौन समय यी ल्याउदनी मतिना गु उमेर जुई सुना पर्थ चिस त्याफैमको अथे जस्तो छिले याको छ नेसुन चुना दिगु दुसा वहीले दिमागे छम मनोजको दिमागे चाइल चुन्दा छ अन मर्थ अन मनोलाई यको दै तर वेजको लुमना वे चुन्दा छ यदि छि थै त यगु मे निम्लेन उया खुवा लुया वे याद वे लुमङका दि मे शब्द खगो न छिगो नुगा सिक चौथे अले चोमी भजिया चोमी भजिया मेजो चुयादिगु त्याग चोमी भजुया मेजो चुयादिगु त्याग दि मेखा तिस्ना उयो त लुमङका मे शब्द शब्द थै त गरङ तङ्क दि यङ्क दि अथे थमा थै त तङ्क दि दश मतिना जीवले अक्षर जुईको खन थोएख अथे मेनिना खोपी बाको निले वैको मन नुगा लेताइको शब्द शब्द थै त मालिको थत्न जुफो मतिना त किनिबले अथे सुचित वा मनुया हरेक खन चाहे खराब वा बालामा बम्लामा छाया मुजीमा थजगु वा यागु गल्ती तकनसित छौ मतिना त किनिबले यहीगु थन छौ संकेत ख मतिना जुगु अथे बारम्बार लफु बस जुयाचुनेगु अथे लिपवया फुक थियो ख लोमङका कल मेसेज यागु नप्लागु सामान्यको थ न्याउनेगु तथे मदन प्रेम जीवले थियो न अनुभव याफु अन्त थियोगु ख अन्त मदन जीवले जीगु जी थो ख आफ्नो कनेगु जी तन मेगु मे पाकिसकन हुने तन मेगु मेदु जी खने वा छङ गोपला हजुर सभ्य सोसाय मसिका विचार दिपी जुज बजाचरे हो रत्न स्वभाव अर्चनी र मङ्कासँग आइतरन्

हजुर अनुभवी नेमे गजमुज नया जिल्ला निपसंग मे आजी वने तना मदिना बाबे छोछो खन जिन सिगुन्द कना जुना थजेगो त मदिना त कि निब्रे छुसु जि देगु त खख थजेगो मन त मन मुटाव यको इ त दैमको त मदिना जिबले अथे छु व नप तपाई बले हजुर थ य म नप तपाई बले तपाको हुने बले थै त यको त फिल जुइगु छु इ त नप मला दस द द ह नप मला थे नप मला थे जुइगु गुबले नपले जुइ नपले खनिगु थरे जुल्ला छ थुन छ मतिन जुगदा तफु अथे दुखी जीवले थै त दुख ताइगु थै त य म मनो चाहिँ दुखी जीवले थै त दुख जुइगु उया दुख गथिन मटेका बिगु नंका बिगु थगु मतना थजेको कन्फिडेन्ट र द्यावेको अथे तापना हुने ढुका न ग्याचुको दैगो अथे थना खुसी ले त कि त थगो महत्वपूर्ण ज्या तोटा न हुने हुन त लिचिने मुखको अझ थजाको जुसा थ छिना मतिना त खेल गर्दा फु तर मतनाज्यूले चुचो जे दिएको बचकलाई छिउँ त निकन जसपखे आज मेगो सङ्गीत पखिन छन दुसेतन त्यति सङ्गीतीय सुहागको कुरा छिए तर लिस्टिङ पखे जुन आइचुनको मे छिको निम्ति आज यङ्कित तथा स्वर्गते इमा मन्दका थिए जुगजी रञ्जित व निशा दिसारी अथवा मङ्का छ कृति श्याम वेकन लेचना दिगो ललेन्द्र साक्य वेकन चुवाइदिएको आइत थो मे पाकिस्तानजी केन्द्रजी

एक्काईसौ शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

हजुर मिलन नेवारिया त नेपसँग मेन एन आइडल रेडियो थाहा संसार 99.4 मेगाहर्ज ज्याजो नेवार दुबुदुने दोषी ज्याजो खाजीको छि कलाकार जस कलाकार स्वस्थ निगो त्यति सृजना नेवाको थाहा आलोचनाको थियो अन्त त्यति मे लिस्टिङ पक्ष जनाएको थियो अन्त यहाँ चिसन तनाजीको सोनिगा छ गर्न लुमङ्के थो सोनिगा यहाँ यो लोकप विशेष सोनिगा त्यहाँको सहर यहाँ भयो थन यहाँ नेपोको वातावरण लकस नेपोको चिनेवाको थ्याब्या बस्ती बाबै चुकनी देव फल्चा तुम्पोको प्राण रूपी सकल प्राणीविन्द लुमङ्का हे सृजनशील पुर्खा अगज विश्व चित व्यथको गुदो थौछु यथा स्थानीय ल्यादनला थियो थो नेसन दोषी के छ एक लुमङ्की बोले यथा अवस्था खना निवानुग मखोपी सायद थौछिको सोनिको आदिकवि भानुभक्त दाते सुन्दर कान्तिपुरी नगरी मुखेतुङको गुदो यता सोसँग अव्यवस्थित असहज अवस्था वयगु खुवा छपा जुक बालना छुयाउँदै थिए मग शरीर बाम्ला दाछ स्वस्थ मजुसा थतै थिए सर एक स्वेबले चिगु काठमाडौँ थियो सोनिग स्वेबले चत्त खनिथा जुक ततरङ्गु बिल्डिङ देखा छिल्के टावर देखा समायन सक्दो तर थनया मौलिक पण्डुको देव देख तु फल्चा बाबै चुकनी नङ्का छेगु डुसा सरकारी निकाय पखे कुतायन सक्दो मनय चोला अप्रवासी नियानी अफ्यागुदो जग्गा जमिन थिथि नामा सरकार लक्का उदो आवया थनया जीवित सविता कथा लिन चङ्गो थिति नखछक जात्र पर्व एकटकन भेदभाव पूर्ण ज्या यहाँ चङ्गो थनया सरकारी निकाय पखे थजब अवस्था न नखछक जात्र पर्व न्याकित थगे पर्ह कुतायञ्चना दिपी अजन चिता सोनिगतनी लिदनी थछगु कथा चुसा बुझु सुरहानीय खनख तर आमदनी गरिदो गुखथन्डु वनजिस वाचक माउख ख थन संस्कृति विकास कोषेनम तिथि जात्र पर्व न्याकित आर्थिक गलिला दु तर थन एजेन्ट मार्फत दलाल मार्फत वैगुजी या थन

0: छ भने अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम, तर अब शून्य भएको चाहिँ होइन। त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
1: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घण्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन। र मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्कविहीन मान्छेहरू अहिले पनि 2426 जना चाहिँ सम्पर्कविहीन हुनुहुन्छ, हराइरहनु भएको छ। र तपाईँको चाहिँ 219 जना चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 जना चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तिनवटै सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
1: भुटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोर्डले 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिङ सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लिदोसहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङदेखि जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, कुइरेनीटार हुँदै मास्टार जोडिने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैकि 10 भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाण्डुसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जोखिममा रहेका रसुवा, धादिङ र नुहाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली

0: भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
1: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मध्य प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढ़ी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुवाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौँ भने क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठूलो पानी पर्ने, भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि, रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
0: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई एलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाएको छ। नागार्जुन दुई स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यू गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो 3 गाडीबाट उहाँहरूलाई रेस्क्यू गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठूलो ठाउँ छ, रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
0: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1,576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवागढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमीमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 पराजित भएको छ। यसँगै नेपाल ए ले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल ए ले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्ब्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होवर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
3: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
4: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग उपनेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरहन्छौ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले
3: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो, रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ। बाढ़ीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यतिबेला सन्तासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
9: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। 2 वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
10: हाम्रो 2 चोटि पस्यो। पहिला त्यो साँक्रो थियो, नदी उता थियो। हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ। बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने। माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
9: अहिले चाहिँ आ छैन जोस बाढी। राप्ती सोनारी 3 का कमैया टोल र खैरहनी लगायतका बस्तीहरू बाढ़ी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढ़ीका कारण अहिले 15 देखि 20 घर मात्र बाँकी छन्। उहाँहरू थाई तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्षौं भइसकेको छ।
4: सरकारले दिएको 57 घर कति हो? त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो। यो दयाजात बनाएर लगिदिन्छ, खाने पिने सारा सुहा बनाउँछ कि। अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ। मर्ने अब बाँच्ने ठेगानै हुँदैन। बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यहीँ बस्न पर्या छ जोखिम ठाउँमा। अब वर्षौं पछि अब सिक्तालाई ढाइरा हुन्छौँ, जनप्रतिनिधिसँग उपनेशन गरेर सिक्तासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू पर्या छ। अहिले चाहिँ बन्दै छ वर्षौं पछि, गत वर्ष अगाडि भएको थियो, अहिले पनि यता र यता छ। सिन्हाबास, गलरावास, यो लगभग तल साईपुरसम्म धक्का भेटाउँछ।
9: बाढ़ीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहनीकी कल्पना थारूले बाढ़ी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो। तर यो दीर्घकालीन समाधान भने होइन।
11: अगाडिको वर्षमा त धेरै नोक्सान थियो। घर डेहरी सेहरी सबै झल्यो त। बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो। फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनिरहेको थियो म त। झन् रातिमा पानी आउँछ कि भनेर डराएर भखारी सखारीको धान सबै माथि छतमा बोकेर लाग्छौँ।
12: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको छ?
11: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
9: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
13: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ चार किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनिएको छ।
9: यता स्थानीय सरकारले भने बाढीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
14: यो वर्षमा हामीले विपद प्रति कार्ययोजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिने छौँ।
9: विशेष गरी रातिको समयमा बाढीको सन्त्रास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढ़ी नआओस् भन्ने कामना र सचेतना
15: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन त गयो नै जनको क्षति धेरै भएको छ।
3: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिवारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौं, तर यो दुखद घड़ीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 भन्दा बढ़ी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनुपर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौं।
15: यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौं, त्यसको पूर्वाधार विकास गर्न सक्छौं, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ। र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान शुरू भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छौँ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ। र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठुलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने, एउटा एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
3: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ होइन, अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
15: हजुर, अब यही भोटेकोसीकै कुरामा, त्रिशुलीमाथिको भोटेकोसीकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्रराष्ट्र चीनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो। तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भनिनेले त हामी भन्नु पर्थ्यो नि यो भनेर होइन, भन्न सकिन्छ तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन होइन, हामी अन्दाजीको भरमा बोलिरहेछौँ। र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौँ, हामीले चाहिँ सरकारलाई दबाउने यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेकोसीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ, अहिले हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्। यद्यपि यसलाई रोक्न सकिँदैन, तर यस्ता पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामीले गर्न सक्छौँ।
3: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ होइन, अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
15: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हो, छ अहिले पनि, किन यो भइरहेछ, तबसम्म भइरहेछ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस्, मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्। यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ।
3: साझा खबरमा अब मिलिजुली नेपाली। तादिङदेखि जाने वैकल्पिक सड़कहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिने सड़कहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्जालमा जोड़िएको छ। गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीले तादिङबेसी जाने त्रिशुलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेशनल अस्पताल, मनमैजू शुभम इन्टरनेशनल अस्पताल, ग्रीन सिटी अस्पताल।
18: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
19: अहिले रातिको ठिक 8 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बेलुकी 8 बजेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भोटेको सी बाढ़ीमा मृत्यु हुनेको संख्या 669 पुग्यो, 2362 जना अझै बेपत्ता।
0: बाढ़ीको 4 दिनसम्म पनि सुरुङभित्र फँसेकाहरूको उद्धार हुन सकेन। भारत र चिनिया टोली परिचालन सप राख्न नसकिने भएकाले गाडेर व्यवस्थापन गर्ने निर्णय।
1: कांग्रेसको देउबा समूहद्वारा छुट्टै महाधिवेशन गर्ने घोषणा। गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन आह्वान।
0: वार्ता पुनः शुरू गर्न अमेरिका र इरानलाई राष्ट्रसंघको आह्वान। रूसी ड्रोन आक्रमणमा परि युक्रेनमा 27 जनाको ज्यान गयो।
1: र टप एन्टी20 सिरिजको अन्तिम खेलमा नेपाल भिक्टोरियासँग 1 विकेटले पराजित। बाढ़ी पीड़ितलाई नेपाल क्रिकेट संघ क्यानले 30 लाख रूपियाँ सहयोग गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 669 पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरीनायक महानिरीक्षक अभिनारायण काफ्लेले मृत्यु हुनेको संख्या 669 पुगेको जानकारी दिनुभएको हो। मृत्यु हुनेमा 148 महिला, 268 पुरूष, 22 बालिका र 20 बालक रहेका छन्। यसै गरी 211 आंशिक मानव अंगहरू फेला परेका छन्। फेला परेका सबमध्ये 20 पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ। यसमध्ये 1863 जना नेपाली नागरिक रहेका छन् भने 523 जना विदेशी नागरिक बेपत्ता भएका छन्।
1: तिब्बत तर्फबाट हिमताल फुटेर आएको बाढ़ीको 4 दिनसम्म पनि जलविद्युत आयोजनामा फँसेका नागरिकको उद्धार गर्न सकिएको छैन। सबैभन्दा धेरै फँसेको हुन सक्ने अनुमान गरिएको रसुवा स्थित त्रिशुली 3A/B लगायत जलविद्युत आयोजनाको भूमिगत पावर हाउसबाट अझै पनि उद्धार गर्न नसकिएको हो। बाढ़ीले रसुवा र नुवाकोटमा मात्र 13 आयोजनामा क्षति भएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार क्षति भएका मध्ये सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1,576 जना सम्पर्कविहीन छन्। रसुवा गढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजना 4 र लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना बेपत्ता छन्। चिलिमेमा 8 र मेलुङ खोला जलविद्युत आयोजनामा 7 जना बेपत्ता रहेको इपानले जनाएको छ। नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। माथिल्लो त्रिशुली 3A 42 जना सम्पर्कविहीन छन्। मिडिल त्रिशुली गंगामा 2, त्रिशुली जलविद्युत आयोजना र देवीघाट जलविद्युतका 1-1 जना बेपत्ता रहेको इपानले जनाएको छ। आकस्मिक बाढ़ीबाट 11 जलविद्युत आयोजनामा कार्यरत 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले हालसम्म 361 जनाको उद्धार भएको जानकारी दिनुभयो।
4: विशेषगढको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनमा 254 जनाको उद्धार गरिएको छ र विभिन्न आयोजनहरूमा गरेर अहिलेसम्म 361 जना, यो मैले खालि ऊर्जासँग मात्रै सम्बन्धित कुरा यहाँलाई भन्दैछु, र 361 जनाको उद्धार भइसकेको छ। अहिलेको अवस्थामा 898 जना चाहिँ अहिले पनि सम्पर्कविहीन भइरहनु भएको छ। त्यसमा नेपाल सरकारले प्रयत्न गरिरहेको छ, अब जारी भए पनि सोचे जस्तो चाहिँ भएको छैन।
1: जसमध्ये माथिल्लो त्रिशुली एकबाट 254 र लाङटाङबाट 18 जनाको उद्धार भएको छ। त्रिशुली 3B आयोजनाबाट 91 जनाको जीवित उद्धार गरिएको छ। माथिल्लो त्रिशुली एक, माथिल्लो त्रिशुली 3A र थ्री बीको सुरुङमा 300 जना फसेको र तीमध्ये केही जीवित रहेको हुन सक्ने डाङ्गीले बताउनुभयो।
4: माथिल्लो त्रिशुली एकमा जहाँ चाहिँ धेरैजनाहरू फस्नु भएको छ, त्यो आयोजनाको बारेमा चाहिँ थोरै मैले आशा जगाउने कुरा, मलाई आशा लागिरहेको कुरा, त्यहाँ चाहिँ 2.5 मिटरको टनेल, त्यसमा चाहिँ 6.5 मिटरमा चाहिँ अगाडि पछाडि ब्रेक थ्रु र सुरु गरेको अडिट गरेर 6 पालहरू छन्। त्यो 6 पालहरूबाट अक्सिजन गइरहेको भएर, त्यो अक्सिजन प्राप्त भइरहेको गरेर त्यहाँ 576 टनलभित्र भएका मान्छेहरू चाहिँ अझै पनि उहाँहरू जीवित हुनुहुन्छ भन्ने आशा छ। अन्त पनि जीवित हुनुहोला, तर अझै धेरै चाहिँ यहाँ जीवित हुनुहुन्छ भन्ने आशा छ। र यहाँ चाहिँ जति सक्दो छिटो रेस्क्यू गर्न लाग्नुपर्ने जरुरी छ, र नेपाल सरकारसँग यो चाहिँ रेस्क्यू गर्न सकेसम्म चाहिँ जति सक्दो चाँडो चाहिँ इस्काभेटरबाट, मेसिन औजारबाट, इक्विपमेन्टबाटै हेलिलिफ्ट गरेर भए पनि रेस्क्यू गर्नको लागि म अनुरोध गर्न चाहन्छु।
1: उनीहरूको आज साँझसम्म उद्धार गर्ने भने पनि पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन। आज बिहानबाट मात्रै चिनिया टोली र भारतीय टोली पनि खटिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार 6 सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएको छ। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्षीय चिनिया विज्ञ टोलीलाई परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै भारतबाट पनि सुरुङ उद्धार सम्बन्धी 11 जनाको विज्ञ टोली पनि त्यस क्षेत्रमा खटिएको छ। बाढ़ीको कारण प्रारम्भिक चरणमा त्रिशुली 3A को आयोजना स्थल पहिचान गर्न नै मुस्किल परेको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। सरकारसँग भएको साधन स्रोतले नसक्ने अवस्था भएकाले विदेशीसँग सहयोग मागेर भए पनि उद्धार गर्नुपर्ने उहाँको भनाइ छ।
5: यति ठुलो छ कि त्यो 50 मिटरमा चाहिँ तपाईँको हाम्रो त्यत्रा 2-3 सुरुङहरू कहाँ छ भन्ने पत्ता नलाग्ने भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ। त्यसलाई चाहिँ उद्धारको लागि चाहिने हाम्रो स्रोतहरू, एक्सपर्टिजहरू होइन, त्यसलाई टाइमली म्यानेज, अब त्यसमा चाहिँ हामीले सक्दैनौँ भने चाहिँ अब हामीले विदेशीको सहयोग पनि लिनलाई त्यसमा हिस्क गर्नुपर्ने कुरो पनि भएन। यो त नीतिगत कुराहरू पनि पर्यो होला होइन, त्यस्तो लाग्छ मलाई चाहिँ।
0: 2072 सालको भूकम्पमा विदेशी उद्धार टोली धेरै आउँदा उनीहरूकै व्यवस्थापन गर्न सकस भएकाले यसपटक सरकारले आर्थिक तथा राहत सामग्री मात्रै स्वीकार्य बताएको थियो। तर विदेशी

0: सरकारलाई आग्रह गरिएको बताउनु भएको छ। उहाँले उद्धारको काममा धेरै नआत्तिन पनि भन्नु भएको छ।
1: कसरी बुझ्नुपर्छ भने पहिलो दिन डिजास्टर भयो, दोस्रो दिन अभियसली त्यसको असेसमेन्ट ग्राउण्ड रिपोर्ट भयो, त्यसपछि हामीले इमिडिएटली तेस्रो दिनमा त विदेशी मान्छे आइसकेको छ, विदेशबाट फ्लाइ गरेर आइसकेको अर्थ संचार त भन्ने बित्तिकै त जादुमन्त्र जस्तो त भएन होला। हामीले भन्यौँ तुरन्तै अपियर त भएन, भनेपछि गिभन फर्मल जुन औपचारिक संयन्त्रले जसरी कम्युनिकेट गर्छ त्यो टाइमलाई नै तपाईँले एक्स्ट्रापोलेट गर्नुभयो भने, ब्याकवर्ड ट्र्याक गर्नुभयो भने, यदि मान्छे तेस्रो दिन आयो भने संचारको प्रक्रिया त पक्कै पहिला शुरू भयो होला नि त। त्यसले गर्दाखेरि एकैचोटि तेस्रो दिन चाहिँ भन्ने बित्तिकै मान्छे आएको भन्ने जस्तो भाष्यबाट चाहिँ हामी त्यस्तो चिन्तन त्यस्तो बुझाइबाट मुक्त हुनुपर्छ।
0: मन्त्री खनालका अनुसार रसुवा लगायतका जिल्लामा पहिचान हुन नसकेका शवको शनाखतका लागि नेपालको मौजूदा फोरेन्सिक क्षमता अपर्याप्त छ। बाढ़ी र पहिरोका कारण 40 भन्दा बढ़ी पुल र धेरै सड़क सञ्जाल अवरूद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती देखिएको छ। विपदबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री खनालले पुनर्निर्माण र पुनर्स्थापनाका लागि अरबौं डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो। हालसम्मको तथ्याङ्क अनुसार करिब 15,000 निजी घर र 42 पुलमा क्षति पुगेको छ। यद्यपि हानि र नोक्सानीको विस्तृत अध्ययनपछि मात्रै एकिन तथ्याङ्क आउने उहाँले बताउनुभयो। विदेशी टोली र निजी हेलिकप्टर परिचालनका सम्बन्धमा मन्त्री खनालले सबै उड़ानलाई एकीकृत कमाण्ड मार्फत नै संचालन गरिएको जवाब दिनुभएको छ। सरकारको कार्ययोजना स्पष्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता उद्धारमा रहेको र लगतै राहत र पुनर्निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो। बाढ़ीका कारण परराष्ट्र मन्त्री खनालको सर्बिया भ्रमण भने स्थगित भएको छ। उहाँ असंलग्न आन्दोलन नामको उच्च स्तरीय स्मरण सभा हाई लेभल कमेमोरेटिभ मिटिङमा सहभागी हुन भोलि सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघ तथा विशिष्टकृत संस्था महाशाखाका प्रमुख कृष्ण प्रसाद ढकालको नेतृत्वमा 2 सदस्यीय प्रतिनिधि मण्डल पठाउँदैछ।
2: परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङी बीच टेलिफोन वार्ता भएको छ। आज भएको वार्ताका क्रममा दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको हो। साथै चीनमा बाढ़ीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालले विपदको यस कठिन घड़ीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चीनिया विदेश मन्त्री वाङ मार्फत चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। वार्तामा नेपाल र चीनबीच वास्तविक समयका जल तथा मौसम सम्बन्धी तथ्याङ्कका आदान प्रदानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। दुवै पक्षले भविष्यमा यस्ता विपदका जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्व सूचना प्रणाली विकास तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढ़ाउनेमा जोड़ दिएका छन्।
0: नेपाल परिवेशमा रसुवा बाढ़ीमा परेर 420 पर्यटक अझै सम्पर्क बाहिर, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पर्ड नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभर।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले घाइतेहरूको उपचार, शव व्यवस्थापन तथा सम्भावित संक्रमण

0: रोगको रोकथामलाई तीव्रता दिएको छ। विपदमा ज्यान गुमाएकाहरूको पहिचान तथा व्यवस्थापन जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कार्यविधि निर्देशिका परिमार्जन गरी स्वीकृत गरेको हो। मन्त्रालयका अनुसार विपद प्रभावित क्षेत्रमा उपचार व्यवस्थापन सहज भए पनि बाढ़ीले बगाएका शवहरूको खोजी, पहिचान, भण्डारण र परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रहरूमा जनावरका शवहरू, सडे गलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उहाँले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
1: अब यो अहिले आएको बाढ़ी पश्चात चाहिँ अब जनावरहरूको शवहरूको कुरा हुन सक्छ, त्यहाँ फोहोरहरू कुहिने कुराहरू हुन सक्छ, हाम्रो वासस्थान नजिक पानी डुबेको हुन सक्छ, कतिपय ठाउँहरूमा शवहरू नभेटिएको अवस्था हुन सक्छ। त्यस्तो अवस्थामा तत्काल कसैले त्यस्तो देख्नुभयो भने स्थानीय प्रशासनलाई, प्रहरीलाई खबर गरिदिनु हुन हामी सबैलाई हार्दिक अनुरोध गर्छौं। र त्यस्तो फोहोर भएको ठाउँहरूसम्म आफ्ना बाल बालिका अथवा आफू कोही नपुग्ने गरी अलि टाढा अलि सुरक्षित ठाउँमा बस्दिन हुन हामी अनुरोध गर्छौँ, किनभने यसले भोलिका दिनमा आउन सक्ने जनस्वास्थ्यका समस्याहरूलाई मध्यनजर गरेर हामीले पानीका स्रोतहरू, खाद्यान्नका स्रोतहरू, हामी आउजाउ गर्ने कुराहरू, हाम्रा पोषणका कुराहरू, सरसफाइका कुराहरू, सबै कुराहरू जोडिने खालका हुन्छन्। त्यसमा हामीले विशेष रूपमा ध्यान दिनुपर्ने हुन्छ।
0: हाल प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य टोलीहरूबीच समन्वय गरी उद्धार, राहत तथा स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिएको छ। यसअघि मन्त्रालयले प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते तथा बिरामीलाई तोकिएका अस्पतालमा मात्र रेफर गर्न सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह गरेको थियो। प्रभावित घाइतेहरूको प्रभावकारी उपचारका लागि काठमाडौँको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवी सेक्सन अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र नेपाल प्रहरी अस्पताल लगायतका सरकारी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ।
2: रसुवाबाड़ीबाट भेटिएका शवबाट दुर्गन्ध फैलिन थालेपछि संक्रमण र महामारीको जोखिम बढ़ेपछि शव जमीनमा गाड्न थालिएको छ। शव गाड्ने प्रक्रिया कस्तो हुन्छ, पहिचान सुरक्षित कसरी राखिन्छ भनेर हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेलाई सोधेका छौं।
3: कतिपय अस्पतालहरूमा सब धेरै नै भएर त्यो अस्पतालमा चाहिँ सब व्यवस्थापन गर्नलाई कठिनाई भएपछि हामीले धेरै पोखरा, कपिलवस्तु, रूपन्देही, त्यसै गरी काठमाडौँ भइगयो, धादिङ, गोर्खा, चितवनको अस्पतालहरूमा र अन्य सामुदायिक अस्पतालहरूदेखि लिएर अरू उसमा चाहिँ राखेको अवस्थाहरू छ। र अब यसलाई चाहिँ पहिचान अहिलेसम्म 20 मात्रै भएको कारणले पहिचान गरेका सबहरूको व्यवस्थापन सम्बन्धी नयाँ संशोधन गरेको निर्देशिका 2083 अनुसार चाहिँ अब यसको व्यवस्थापन प्रक्रिया शुरू गरिएको छ। यसमा एउटा फ्री छ र त्यो निर्देशिका अनुसार चाहिँ खास गरी सब अहिले व्यवस्थापन गरिने हो। त्यो व्यवस्थापन गर्दाखेरि अस्थायी रूपमा एउटा सुरक्षित टावरले चाहिँ माटो मुनि फाल्टोमा समेत गाड्न सकिने हुन्छ र त्यसको सर्टेन कार्यविधिहरू छ। त्यो कार्यविधि फलो गरेर डीएनए र अन्य कानूनी प्रक्रियाहरू, प्रोसेसहरू सबै पूरा गरेर त्यसलाई डकुमेन्टेसन गरेर सबको पहिचान खुल्ने गरी ट्यागहरू, त्यसलाई चाहिँ नम्बरिङ ट्यागहरू दिएर र त्यसको जमिन पनि ट्याग ऊ गराएर त्यसलाई चाहिँ एउटा उचित सम्मानका साथ व्यवस्थापन गर्ने, भण्डारण गर्ने काम हो त्यो। र त्यसको सर्टेन विधिहरू छ, त्यो विधि पूरा गरेर गर्ने कुराहरू आउँछ।
0: पछि पहिचान सुरक्षित कसरी राखिन्छ? त्यसमा
3: के हुन्छ भने कम्तीमा 4 फोटो खिचिएको हुन्छ प्रत्येक शवको र फ्रन्टको अनुहार देखिने गरी, त्यसै गरी छातीको भागको, त्यसपछि सग्लो एउटा पुरै र खुट्टाको, अब सग्लो लास्ट शव छ भने र त्यसको एउटा त्यो गएर फोटो खिच्ने काम हुन्छ भने त्यसको चाहिँ साइड प्लानहरू पनि बनाएको हुनुपर्छ र कहाँ राखिएको छ त्यसको साइड प्लानहरू हुन्छ र एउटा शव र अर्को शवको बीचमा कम्तीमा 40 सेन्टिमिटरको ग्याप गरिएको हुन्छ। सय चाहिँ त्यही अनुसारको गरेर त्यसलाई चाहिँ थिकनेसहरू प्लास्टिकले कभर्ने कुराहरू र त्यो ट्याग पनि ती सडी गली नजान्ने गरीको एउटा व्यवस्थापन गरिएको अवस्थाहरू हुन्छ त्यसमा। र पछि उहाँहरूको आफन्तहरू चाहिँ पछि फोटो भिडियोबाट पहिचान गरेपछि डीएनए प्रोफाइलिङ डीएनए लिएर डीएनए को आधारमा त्यो सम्बन्धित आफन्तको डीएनए लिएर म्याचिङ गरेर त्यो अनुसारको व्यवस्थापन सब सम्बन्धित हस्तान्तरण गर्ने कामहरू पनि छ। त्यो चाहिँ त्यसैमा कार्यविधिमै राखिएको हुन्छ।
0: बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या 187 पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो। बोर्डका अनुसार 184 पर्यटकको उद्धार भएको र 3 जना सम्पर्कमा आएका छन्। अझै 420 पर्यटक सम्पर्क बाहिर छन्। बुधबार आएको बाढ़ीका कारण रसुवागढ़ी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए। बोर्डका अनुसार उद्धार गरिएकामा सबैभन्दा धेरै भारतीय 114 जना छन्। यस्तै दक्षिण कोरियाली 20 जना, चीनका 27 जना, जर्मनी र माल्टाका 4 र अमेरिकी इटालीका 3 जना रहेका छन्। बोर्डले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढ़ी प्रभावित जिल्लाका केही खण्ड बाहेक अन्य सड़क सुचारू भएको समेत उल्लेख गरेको छ। यद्यपि यात्रामा जानु अगाडि मौसमबारे जानकारी दिन समेत बोर्डले पर्यटकलाई सूचित गरेको छ।
2: लाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा राखिएको छ। स्वेच्छाकर्मीले उद्धार गरी ल्याएका 250 जनालाई येलो गुम्बामा राख्ने गरी व्यवस्थापन मिलाइएको हो। नागार्जुन 2 स्थित गुम्बामा हाल करिब 100 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो। गुम्बाको मेडिटेशन हलमा पीड़ितलाई राखिएको छ। व्यक्तिगत र संस्थागत सहयोगहरू जुट्ने क्रममा रहेको उहाँले बताउनुभयो।
0: नेपाल आयल निगमले भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार कार्यमा रहेका हेलिकप्टरका लागि आवश्यक 40,840 लिटर हवाई इन्धन नुवाकोट पठाएको छ। नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्यूलिङ सेवाको प्रबन्ध मिलाइएको निगमले जनाएको छ। रिफ्यूलिङको काम नियमित भइरहेको छ। निगमको थानकोटको बागमती प्रादेशिक कार्यालयबाट बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म सञ्चालनमा रहेका पेट्रोल पम्पमा पेट्रोल 72,000 लिटर र डिजल 62,000 लिटर उपलब्ध गराइएको निगमले जनाएको हो। सार्वजनिक विदाको दिनमा समेत पेट्रोलियम पदार्थको बिक्री भइरहेको छ। यस्तै उद्धार गरेर विभिन्न स्थानबाट सेल्टरमा रहेका बाढ़ी प्रभावित व्यक्तिका लागि आवश्यक पर्ने खाने पकाउने ग्यास निगमको समन्वयमा रसुवा र नुवाकोट पठाउने काम भइरहेको छ।
2: नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा संचारणमा ल्याएको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुनुङ मार्गमा भएको उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज भएको छ। टावर संचालनका लागि आवश्यक जेनेरेटर र इन्धन कम्पनीसँगै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावर पुर्याइएको हो। कम्पनी टावरसम्म पुर्याइएको हो। कम्पनीका प्राविधिकले आवश्यक प्राविधिक परीक्षण गरी टावर संचालनमा ल्याएका हुन्। यसै गरी रसुवाको तुप्चे बीटीएस पनि आजदेखि संचालनमा आएको छ। उक्त टावर संचालनका लागि पनि त्यसै गरी हेलिकप्टर मार्फत केही सामान लगिएको थियो। उक्त साइटबाट त्रिशुली 3B आयोजना स्थल आसपास बेत्रावती तथा कालिका स्थानको केही भागमा सेवा पुनः संचालन भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ। देउवा समूहको महाधिवेशन आयोजक समितिका संयोजक शशांक कोइरालाले सबै तहका अधिवेशन गरी महाधिवेशन गर्ने र केही समयमै मिति घोषणा गरिने जानकारी दिनुभएको हो। आज विज्ञप्ति जारी गर्दै उहाँले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिले गर्ने भनेको महाधिवेशनमा सहभागी नहुन पनि कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ। हाल कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ, तर थापा नेतृत्वको समितिले घोषणा गरेको महाधिवेशन रोक्न माग गर्दै देउवा समूहले दिएको रिटमा सर्वोच्चले माग बमोजिम नहुने आदेश गरेको छ। कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित आफूहरूको केन्द्रीय कार्य समिति नै वैधानिक रहेको दावी गर्दै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व पनि आफूहरूकै रहेको दावी गर्नुभएको छ। उहाँले विधान अनुसार आफूहरूको कार्य समितिको पदावधि यही मंगसिर मसान्तमा सकिने र नेपालको संविधान अनुसार थपिएको 6 महिनाको अवधि पनि समाप्त हुने उल्लेख गर्नुभएको छ।
4: भोटेको सी बाढ़ीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा विद्युत पूर्वाधारमा पुगेको क्षति, मरमत र प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार र विद्युत आपूर्ति पुनर्स्थापनाको कामलाई उच्च प्राथमिकता दिइएको हो।
5: धादिङ बेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरिनीटार हुँदै मास्टर जोड़िने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोड़िएको मन्त्रालयले उल्लेख गरेको छ।
4: काठमाडौँ महानगरपालिकाले बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको स्थल मार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरेको छ। हिजदेखि एउटा गाड़ीबाट शुरू गरिएको सेवाको पहिलो दिन दुईजना बालबालिका, 9 महिला र 8 पुरूष गरी 19 काठमाडौँ ल्याइएको थियो। महानगरका अनुसार आजबाट 2 सवारी साधन सञ्चालनमा ल्याइएको छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द अन्त्य गर्न वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द चलिरहनु दुःखद भएको बताउनु भएको हो। दुई देशबीचको तिक्तता अन्त्य गर्ने एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले अमेरिका र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह उहाँले गर्नुभएको छ। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैं सम्पर्कमा रहेको रुजारिकले जानकारी दिनुभयो।
4: रूसी ड्रोन आक्रमणमा परि युक्रेनमा 27 मृत्यु भएको छ। युक्रेनको राजधानी किव नजिकै रूसी ड्रोन आक्रमणपछि एउटा गोदाममा विस्फोट हुँदा कम्तीमा 27 मृत्यु भएको हो। किव क्षेत्रका गवर्नर तिमुर तकाचेन्कोका अनुसार बुछा जिल्लामा भएको पछिल्लो आक्रमणमा थप 42 घाइते भएका छन्। घटनास्थल आसपासबाट 380 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मृतकको संख्या अझै बढ़न सक्ने अनुमान गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ड्रोन आक्रमणका कारण गोदाममा विस्फोट भएको र आसपासमा पूर्वाधारमा ठूलो क्षति पुगेको बताउनु भएको छ। उहाँका अनुसार आवासीय भवनका साथै वृद्धवृद्धाको हेरचाह गर्ने एक संस्थामा समेत क्षति पुगेको छ।
5: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल ए अस्ट्रेलियामा जारी टप 2020 सिरिजको अन्तिम खेलमा पराजित भएको छ। आज सम्पन्न खेलमा भिक्टोरिया सीए 11ले नेपाललाई एक विकेटले पराजित गरेको हो। नेपालले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले 20 ओभरमा 9 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। भिक्टोरियाका टम रोजर्सले 36, ह्यारी होएकस्ट्राले अभिजित 35, ह्यारी डिक्सनले 30, साम एलियटले 16 रन बनाए। नेपालका युवराज खत्री र कुशल भुर्तेलले 3-3 तथा आकाश चन्दले एक विकेट लिए। यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक अभिजित 90 रन बनाएका थिए भने दीपक डुम्रेले 16 रन बनाएका थिए।
4: र भोटे कोशी बाढ़ी लगायत प्राकृतिक विपदबाट पीड़ित नागरिकका लागि नेपाल क्रिकेट संघ क्यानले 30 लाख रूपियाँ सहयोग गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले आज विज्ञप्ति जारी गरी विपदमा परेका नागरिकको राहत उद्धार र पुनर्स्थापनामा मद्दतका लागि संघका तर्फबाट 30 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। उनले उक्त सहयोग रकम प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए। प्राकृतिक विपदबाट प्रभावित सम्पूर्ण नागरिकप्रति एकबद्धता जनाउँदै क्रिकेट संघले उद्धार राहत र पुनर्स्थापनामा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 669 पुग्यो। 2362 जना अझै बेपत्ता।
4: बाढ़ीको 4 दिनसम्म पनि सुरुङभित्र फँसेकाहरूको उद्धार हुन सकेन। भारतीय र चिनिया टोली परिचालन सब सड्न थालेपछि गाडेर व्यवस्थापन गर्न थालियो।
5: कांग्रेसको देउबा समूहद्वारा छुट्टै महाधिवेशन गर्ने घोषणा। गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन आह्वान।
4: वार्ता पुनः शुरू गर्न अमेरिका र इरानलाई राष्ट्रसंघको आह्वान। रूसी ड्रोन आक्रमणमा परि युक्रेनमा 27 जनाको मृत्यु।
5: र टप एण्ड टी20 सिरिजको अन्तिम खेलमा नेपाल भिक्टोरियासँग एक विकेटले पराजित। बाढ़ी पीड़ितलाई नेपाल क्रिकेट संघ क्यानले 30 लाख रूपियाँ सहयोग गर्ने।
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ?
1: व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो। र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेको छ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
0: जस्तै उदाहरणको लागि,
1: यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट, हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन। सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
1: त्यस्तो कम्ती त नगरौँ, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर त त्यो चिजलाई हामीले उसमा राखिराखेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुरा जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
0: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
1: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै केही पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रिया हामीले एकैचोटिमै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू। त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेको छ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
1: यस्तो हुन्छ, हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौं र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ, अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्स नै काम गर्छौँ हामीहरू। अहिलेका सांसदहरू, हामी राष्ट्रपतिका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
0: भनेको सांसदहरूको लागि एप्लिकेशन
1: छ,
0: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिराख्नु भएको छ?
1: पल्स एप भनेर एप्लिकेशन छ, त्यो एप
0: सांसदको लागि मात्रै?
1: हजुर, त्यसमा चाहिँ हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई. त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ. हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु भने त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन. अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ. त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि किनभने त्यहीँ सबै कामहरू हुन्छ. त्यहाँबाट बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेट्दै जाने भयो भने त हुँदैन. पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ. कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ. सो एउटा हामीलाई सही धराधर देखाउने ठाउँ चाहिँ यो एप्स हो.
0: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
1: होइन. त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ. धेरैजनालाई सिकाउँदै पनि छौँ.
0: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ. यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेशनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ. अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ. राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो. अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट सम्वाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसकेको छैन?
1: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन. कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भने जस्तो लाग्थ्यो. तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन. आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ. हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिलेकाहीँ बोल्न पाइँदैन किनभनेदेखि बोल्न मन लाग्यो भन्न मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन. तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन. हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ. आज
0: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
1: हो र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ चिया खान्छौँ होइन कुराकानीहरू गर्छौँ. जस्तै मैले भनिहालेँ
0: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
1: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो. हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ. र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन. हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ. के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग.
0: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले, त्यो फेरि अर्को बहसको विषय होला. अरू पार्टीको अरू सांसदहरूको बोलाई अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
1: एकदमै हुन्छ. हरेक दिन म भनिरहेको छु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन. सधैँ एकजनासँग बसिराख्ने भन्दा अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि. साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै, त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ. एकदमै खुला
0: व्यक्तिगत रूपमा पनि
1: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन. हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ, तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू. सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसक्यो गरिसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ, त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ।
0: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलिक चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद संघको अनुभव कम हुन सक्छ, त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने, त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन?
1: लाग्छ, यस्तो हुन्छ, मैले अघि पनि भनिहालेँ होइन, यही कुरालाई फेरि जोड्छु, हामी डिफरेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन, अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन, सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने, जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा, अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन, विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीलाई बुझाइसक्नु भएको छ, तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा हामीलाई चित्त बुझिरह हुँदैन, कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ, त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले भइस कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन, त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ त्यो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ त्यसको लागि चाहिँ।
0: अहिलेसम्म संसदमा कति पटक यहाँले विचार राख्नुभयो?
1: मैले यस्तो छ विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक ठ्याकै, आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो बेला बोल्छु र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ, प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ,
0: अरूलाई पालो दिनु पर्यो
1: भन्ने हुन्छ, हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ।